0: 4780724 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्।
1: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: समाचार अब विस्तारमा। यस वर्षको मनसुनी वायु सर्दर समयभन्दा करिब दुई हप्ता ढिलो गरी नेपालको सम्पूर्ण भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। गत असोज 17 गतेदेखि बाहिरिन शुरू भएको मनसून आजदेखि देशैभरबाट पूर्ण रूपमा हटेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार नेपालमा सामान्यतया अक्टोबर 2 मनसून बाहिरिने सर्दर मिति भए पनि यस पटक भने 12 दिन ढिलो गरी बाहिरिएको हो। यसअघि सुदूरपश्चिम कर्णाली, लुम्बिनी र गण्डकीका पश्चिमी भूभागबाट मनसून क्रमैसँग बाहिरिन थालेको थियो। मनसूनी प्रणाली पूर्ण रूपमा बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव अझै रहन सक्ने विभागले जनाएको छ। त्यसैले मौसममा आउने परिवर्तन र पछिल्लो मौसमी सूचनाबारे सचेत रहन विभागले सर्वसाधारण र सरोकारवाला निकायलाई अनुरोध गरेको छ।
3: विराटनगर घोषणा पत्र जारी गर्दै अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न भएको छ। विराटनगरमा सम्पन्न दुई दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले प्रहरी समायोजन, वित्तीय अनुदान र प्रशासनिक अधिकार अविलम्ब हस्तान्तरण गर्न आग्रह गर्दै कोशी घोषणा पत्र 2083 जारी गरेको छ। हिजो र आज आयोजित सम्मेलनपछि जारी घोषणा पत्रमा प्रदेश प्रहरी र शान्ति सुरक्षा सम्बन्धी अधिकारका लागि आवश्यक संरचना र जनशक्ति तत्काल हस्तान्तरण गर्न संघीय सरकार माग गरिएको छ। यस्तै वित्तीय समानीकरण, अनुदान कटौती नगर्न, प्राकृतिक स्रोतको राजस्व न्यायोचित रूपमा बाँडफाँड गर्न र दोहोरोपना हटाउन संघीय निकाय तथा सम्पत्ति प्रदेश र स्थानीय तहलाई बुझाउन ध्यानकर्षण गराइएको छ। प्रदेशहरूबीचको सड़क, कृषि करिडोर, पर्यटन र हवाई सम्पर्क विस्तारका साथै जलवायु परिवर्तन र विपद व्यवस्थापनमा संयुक्त पहल गर्ने निर्णय पनि सम्मेलनले गरेको छ। यी साझा एजेण्डामा निरन्तर समन्वय गर्न साथै प्रदेशका मुख्यमन्त्री सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गरिएको छ। घोषणा पत्रमा 6 प्रदेशका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेशका प्रमुख सचिवले हस्ताक्षर गर्नुभएको छ।
2: सुदूरपश्चिम प्रदेशमा पछिल्लो 3 महिनादेखि रोकिएको सरकारी खर्चको बाटो खुलेको छ। प्रदेश सभाबाट पारित बजेट सम्बन्धी दुई विधेयकलाई प्रदेश प्रमुख नजीर मियाले प्रमाणीकरण गरेसँगै बजेट कार्यान्वयनको कानूनी बाटो खुलेको हो। प्रदेश प्रमुख मियाले नेपालको संविधानको धारा 201 उपधारा 2 बमोजिम आर्थिक वर्ष 2083-84 सेवा र कार्यका लागि प्रदेश संचयित कोषबाट रकम विनियोजन र खर्च गर्ने विधेयक तथा अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्ने विधेयक आज प्रमाणीकरण गर्नुभएको हो। हिजो प्रदेश सभाबाट यी विधेयक पारित भएका थिए। यसअघि नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा साउन 1 गतेदेखि विकास निर्माणका योजना, कार्यक्रम तथा प्रदेश सरकारका नियमित कामकाजहरू प्रभावित हुँदै आएका थिए। गत आइतबार प्रदेश सभामा प्रस्तुत गरिएको 37.70 करोड़ रूपियाँको बजेटमाथिको छलफल र राजनीतिक विवादका बीच हिजो बजेट पारित भएको थियो।
3: दशैं तिहारका लागि 1,00,000 बढ़ीले अग्रिम टिकट लिएका छन्। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार पछिल्लो 24 घण्टामा मात्र 78,138 यात्रु बाहिरिएका छन्। घटस्थापना शुरू भएदेखि हालसम्म सार्वजनिक सवारी साधनको प्रयोग गरेर 1,87,784 यात्रु उपत्यकाबाट बाहिरिएका छन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज 25 गते 52,827, असोज 26 गते 56,809 यात्रु बाहिरिएका छन्। दशैंका लागि घर फर्किने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समस्या परेको छ। नेपाल यातायात साई राष्ट्रिय महासंघका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सड़क बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताउनु भएको छ। असोज 23 गते अग्रिम बस टिकट बुकिङ खुल्ला गरेको दिन धादिङको गलौदी स्थित पृथ्वीराज मार्ग भाँसिँदा सवारी साधन आवागमन अवरूद्ध हुँदा धेरै सवारी साधन काठमाण्डुमै रोकिन समस्या भएको थियो। हालसम्म 1,23,129 यात्रुले दशैंका लागि अग्रिम टिकट बुकिङ लिएका छन्। यातायात महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाड़ा तिर्न र सवारी साधनको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
2: नेपालको एकमात्र शिकार आरक्षण ढोरपाटनमा वैधानिक शिकारको कोटा तय गर्न वन्यजन्तुको संख्या गणना गरिने भएको छ। आगामी पाँच वर्षका लागि कति नाउ र झारल शिकार गर्न दिने भन्ने यकिन गर्न आरक्ष प्रशासनले सातवटै शिकार ब्लकमा कर्मचारी र प्राविधिक टोली परिचालन गर्ने भएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक शुरू भएसँगै टाउको गन्ने प्रत्यक्ष विधिबाट सुर्तीबाङ फागुने बार्से सिंह दोगाडी घुस्तुङ र सुन्दह ब्लकमा गणना गर्न लागेको हो। यसअघि विक्रम सोह 2079 गरिएको गणना अनुसार आरक्षमा 1290 नाउ र 744 झारल फेला परेका थिए। थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बल। मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन भरको।
1: यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। सर्पध्वंसका बिरामी महेश यादवको मृत्यु घटना छानबिन गर्न एक समिति बनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेस प्रदेशले डाक्टर विपिन झाको नेतृत्वमा 5 सदस्यीय छानबिन टोली गठन गरेको हो। असोज 19 गतेको मन्त्रालयको निर्णय अनुसार समिति गठन गरेर छानबिन थालिएको सदस्य सचिव ठाकुरले बताउनुभयो। गत असोज 13 गते राति सर्पले टोकेपछि जनकपुरधाम उपमहानगरपालिका 14 मुझेलियाका 25 वर्षीय महेश यादव आफै स्कूटी चलाएर प्रादेशिक अस्पताल जनकपुरधाम उपचारका लागि पुगेका थिए। तर त्यहाँ औषधि उपचार गरे पनि उनको स्वास्थ्य अवस्था खराब हुँदा आईसीयू बेड अभावमा उनलाई त्यहाँबाट रेफर गरिएको थियो। त्यहाँबाट उपचारका लागि बर्दिवास स्थित सर्पदंश उपचार केन्द्रमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्यु घटना पश्चात मधेश प्रदेश सरकारको व्यापक आलोचना भइरहेको छ भने छानबिनको माग पनि उठिरहेको छ।
2: काठमाडौँको कलंकीस्थित खसी बजारमा एक किशोरको हत्या भएको छ। सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका 3 घर भएका 18 वर्षीय रोशन पाखरिङको हत्या भएको हो। उनको हत्यामा संलग्न भएको अभियोगमा सोही ठाउँ बस्ने 19 वर्षीय रूपेश पाखरिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरपालिका 14 कलंकीमा रहेको खसी बजारमा विवादको क्रममा रूपेशले कुटपिट गर्दा गम्भीर घाइते भएका रोशनको कलंकी शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले पाखरिनलाई पक्राउ गरेको हो। घटना अनुसन्धानका लागि थप 3 जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशबीच ऊर्जा युद्ध विराम भएको दावी गरेकै बीच रूसले युक्रेनका ऊर्जा संरचनामा ठूलो क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ। गैराती भएको यो शक्तिशाली आक्रमणपछि राजधानी केव र खार्किभ सहितका क्षेत्रमा कम्तीमा 6 लाख मानिस बिजुलीविहीन बनेका बीबीसीले जनाएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार राजधानी केव र आसपासका क्षेत्र उत्तर पूर्वी महत्वपूर्ण ऊर्जा संरचनामा रूसले लक्षित प्रहार गरेको छ। मा आक्रमणबाट 3 जनाको मृत्यु भएको छ भने भएका छन्। युक्रेनी वायुसेनाले रूसले ब्यालिस्टिक र क्रूज मिसाइल तथा 128 ड्रोन प्रहार गरेकोमा अधिकांशलाई विफल पारिदिएको जनाएको छ। रूसी रक्षा मन्त्रालयले भने युक्रेनी सेनाले प्रयोग गर्दै आएका संचार र ऊर्जा संरचनालाई निशाना बनाएको बताउँदै आफ्नो क्षेत्रतर्फ आएका 902 युक्रेनी ड्रोन खसालेको दावी गरेको छ। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत रूस र युक्रेन बीच ऊर्जा युद्ध विराम लागू भएको घोषणा गर्नुभएको थियो।
2: अब खेल समाचार। सरकारले 20 एसियाली खेलकुद एसियन गेम्समा नेपालका लागि कास्य पदक जित्त सफल खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ। मन्त्री परिषदको निर्णय भएको केही दिनमै नियमावली अनुसार तोकिएको पुरस्कार रकम सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिएको हो। जापानको नागोयामा सम्पन्न 20 एसियन गेम्समा पदक जिताउन सफल कराटेका तेन्जिङ शेर्पाले 6,50,000 रूपियाँ प्राप्त गरेका छन्। उनका प्रशिक्षक कुशल श्रेष्ठले 1,30,000 र व्यवस्थापक युवराज लामाले 65,000 रूपियाँ प्राप्त गरेका छन्। यस्तै कास्य पदक विजेता महिला कबड्डी टोलीका खेलाडीहरूले जनही 1,95,000 रूपियाँ प्राप्त गरेका छन्। कबड्डीका मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000 तथा सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले सम्भार 65,000 रूपियाँ प्राप्त गरेका छन्। गत असोज 23 गते परिषद बैठकले पुरस्कार दिने निर्णय गरेको थियो। सरकारले पुरस्कार पठाइदिएपछि कराटेका मुख्य प्रशिक्षकले सामाजिक सञ्जाल मार्फत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: डोगरी यसुन बाहिरियो, स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै।
2: विराटनगर घोषणा पत्र जारी गर्दै सकियो अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन, प्रदेशलाई अधिकार सम्पन्न बनाउन माग।
3: 3 दिनमा 1,00,000 बढ़ीले लिए दशैंका लागि अग्रिम टिकट, यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या।
2: युक्रेनका ऊर्जा संरचनामा रूसको भीषण हमला, 6,00,000 मानिस बिजुलीविहीन।
3: र सरकारद्वारा एसियाड पदक विजेता र प्रशिक्षकलाई नगद पुरस्कार प्रदान।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार 3 बजेको थाहा खबर सकियो। समीसा र अप्सरा बिदा हुन्छौ। नमस्कार।
0: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: के तपाईँ सम्पूर्ण घर एउटै छाना मुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहौ भवन नयाँ बानेश्वरमा खुलेको छ मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू लगायत नुनदेखि सम्मका सामानहरू खाना मुनि उपलब्ध गरेसी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल सुपर मार्केट मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: स्वास्थ्य संगठनका अनुसार नेपालमा वयस्क जनसंख्या उच्च जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिकसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
1: जीवनमा थोरै कुराहरू छ जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 4 PM
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
0: थाहा अपडेट

0: दिउँसो 4 बजेको थाहा अपडेटमा समीक्षाको नमस्कार। संसदीय सुनवाई समितिले जापानका लागि प्रस्तावित राजदूत झिज्ञान कुमार थापाको सुनवाई प्रक्रिया होल्ड गरेको छ। थापाले आफ्नो कार्य योजना प्रस्तुत गरेपछि सांसदहरूले उहाँ र उहाँकी श्रीमतीको स्थायी आवासीय अनुमति पीआर सम्बन्धी विषयमा प्रश्न उठाएका थिए। जवाफमा थापाले आफूले जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिँदै जापानमा रहँदा ढाका टोपी लगाएर कार्यक्रम सञ्चालन गरी नेपालको प्रवर्धनमा योगदान पुर्याएको दावी गर्नुभयो। थापाको प्रष्टीकरणपछि थप निष्कर्षमा पुग्न समितिले उहाँलाई बाहिर राखेर आन्तरिक छलफल गर्दै सुनवाई प्रक्रिया तत्कालका लागि होल्ड गर्ने निर्णय गरेको हो। मलेसियाका प्रस्तावित राजदूत चुनामणि खरेलको संसदीय सुनवाई पनि होल्ड गरिएको छ। अहिले समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारको सुनवाई शुरू गरेको छ। सरकारले देशभरका राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य रूपमा आबद्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्थालाई कड़ाईका साथ कार्यान्वयन गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै सरकारी कर्मचारीलाई बीमाको दायरामा ल्याउन भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ। मन्त्रालयले संघीय मन्त्रालय सचिवालय आयोग प्रदेश तथा स्थानीय तहसम्म कार्यरत सम्पूर्ण कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन आवश्यक समन्वय सहजीकरण र पत्राचार गरिदिन अनुरोध गरेको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्दै सरकारी सेवामा कार्यरत कर्मचारीको स्वास्थ्य बीमामा आबद्धता विस्तार गर्ने उद्देश्यले यस्तो पहल गरिएको मन्त्रालयले जनाएको छ। रौतहटमा बसको ठक्करबाट 2 वर्षीय बालिकाको मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका 8 मोतीपुर स्थित भित्री सड़क खण्डमा स्कूल बसको ठक्करबाट 2 वर्षीय बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा सिकेन्द्र चौधरीकी 2 वर्षीय छोरी महिमा चौधरी रहेकी छन्। उक्त बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा संलग्न बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। र शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। त्यससँगै परिसूचक नेप्से 21.32 अंकले बढ़ेर 2621 बिन्दुमा कायम भएको छ। गत सोमबारदेखि सकारात्मक देखिएको नेप्से परिसूचक हिजो 4.12 अंकले बढ़ेको थियो। नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भए पनि कारोबार रकममा भने हिजोको तुलनामा कमी आएको छ। आज 4.13 अर्ब रूपियाँको कारोबार भएको छ। आज 188 कम्पनीको शेयर मूल्य बढ़दा 80 कम्पनीको शेयर मूल्य घट्यो भने 9 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। दिउँसो 4 बजेको थाहा अपडेट सकियो। समीक्षा बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
3: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: का 5000 घर विद्युत विहीन, पुल बाटो र संचारमा समेत क्षति हुँदा प्रशासनिक काम ठप्प, भोटेकोशी बाढीले राजस्व संकलन प्रभावित हुने प्रक्षेपण, 12 दिन ढिलो गरी मनसून नेपालबाट बाहिरियो।
2: सुदूरपश्चिम बजेट विवादको असर, एमाले व्हिप उल्लंघन गरेका दुई सांसदसँग सोध्यो स्पष्टीकरण, सरकारी अस्पतालका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध हुन पत्राचार, वाणिज्य ब्याङ्कहरूले दुई महिनामा गरे 17 अर्ब नाफा।
1: मानव अधिकार परिषद सदस्यमा नेपाल सहित 15 राष्ट्र निर्वासित, ग्रीन लाइनमा तेल, ग्यास र खनिजको खोजी चाँडै शुरू हुने ट्रम्पको दावी, किएवमा रूसी क्षेप्यास्त्र आक्रमण, एकजनाको मृत्यु।
2: र 20 एसियन गेम्समा पदक विजेता खेलाड़ीले सरकारबाट पाए पुरस्कार, प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसलमा, काठमाडौँ महानगरपालिका 16 च्याम्पियन।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

पूर्वमा बिसिएल घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 सम्मको क्याश ब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा टिसिएल साउन्ड बार, फ्रिजमा सिजी इन्डक्सन कुकटप, वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याट्रिक, एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछन्। ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड टिसिएल सिजी इलेक्ट्रोनिक्स।

असर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिश वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा चोरी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। 13 प्रस्तावित राजदूतको सुनवाई सकियो सम्बन्धी खबरबाट। 13 जना प्रस्तावित राजदूतहरूको सुनवाई सकिएको छ, यद्यपि उहाँहरूलाई अनुमोदन गर्ने वा के गर्ने भन्ने बारेमा निर्णय हुन बाँकी छ। गत असोज 2 गते बसेको मन्त्री परिषद बैठकले 13 वटा देशका लागि राजदूत सिफारिश गरेको थियो। भारतका निम्ति डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर जंगबहादुर राणा, जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिश गरिएको थियो। यस्तै इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरसन, जापानका लागि जिज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, श्रीलंका लागि डाक्टर मञ्चला कुमारी झा र साउदी अरेबियाका लागि गिरी बहादुर सुनवारलाई राजदूतमा सिफारिश गरिएको थियो। उनीहरूको संसदीय सुनवाई आजबाट सकिएको हो।
3: साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरी बहादुर सुनवारलाई आफ्नो नाम फिर्ता लिन सांसदहरूले सुझाव दिएका छन्। संसदीय सुनवाई विशेष समितिमा सांसदहरूले उनीमाथि लागेका विभिन्न आरोपको फेहरिस्त प्रस्तुत गर्दै अयोग्य बनाउनु भन्दा आफै नाम फिर्ता लिन उपयुक्त हुने धारणा राखेका थिए। विभिन्न उजुरीको विषयमा सांसदले जवाफ माग गर्दै प्रश्न सोधेका छन्। नेकपाका सांसद वर्षमान पुनले उजुरी सुन्न पनि नसकिने खालको रहेको बताउनु भएको छ। महिलामाथि हिंसा गरेको, सासू ससुरा र सन्तानलाई टर्चर दिएको र गलत संगत गरेको प्रसंग उहाँले उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभयो, यस्तो गलत कुरामा अडिन राम्रो हुँदैन, मैले जवाफ पनि मागिरहेको छैन, तपाई नाम फिर्ता लिनुहोस् भन्ने हो। उच्च नैतिक चरित्र भएको मान्छेलाई पठाउने तथ्य छ, अडियो भिडियो सुनाउन पनि सकिन्छ, तपाईँले सुन्न चाहनुहुन्छ भने यो कुरामा नाम फिर्ता लिइदिनु भयो भने अयोग्य बनाउने रिजेक्ट गर्ने कुरा हुँदैन। उहाँले थप्नुभयो, महिला हिंसाको कुरा सह्य हुँदैन, दलित माथिको सीमान्तकृत समुदायको पीड़ा सहन सक्दैनौ। यस्तै नेकपा एमालेकी सांसद पद्मा आर्यालले प्रस्तावित राजदूत सुनारबारे सुनेका कुराले उहाँको अनुहार समेत हेर्न मन नलाग्ने अवस्था आएको बताउनु भएको छ।
2: प्रदेश सरकारका मुख्यमन्त्रीहरूले सक्षम, चुस्त, मितव्ययी तथा उत्तरदायी प्रादेशिक शासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कोशीमा आज सकिएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले संविधानको पालना गर्दै प्रादेशिक शासन मार्फत संघीयता बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनीहरूले संघीयता सम्बन्धी भ्रम र गलत बुझाइलाई तथ्य, अनुभव र उपलब्धिका आधारमा स्पष्ट गर्दै नागरिकको विश्वास र अपनत्व अभिवृद्धि गर्ने लक्ष्य राखेका छन्। मुख्यमन्त्री सम्मेलनमा सुदूरपश्चिम प्रदेश बाहेकका मुख्यमन्त्री सहभागी हुनुहुन्थ्यो। नेपालको संविधानले परिकल्पना गरेको सहकारी, सहअस्तित्वमूलक र समन्वयात्मक संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संघीयताको संस्थागत सुदृढीकरण, प्रदेशको संवैधानिक अधिकारको प्रभावकारी प्रयोग, स्थानीय तहको स्वायत्तताको सम्मान, सुशासन, गुणस्तरीय सार्वजनिक सेवा प्रवाह तथा समावेशी र सन्तुलित विकास मार्फत समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउने उद्देश्यले अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन 2083 सहभागी 7 वटै प्रदेश का मुख्यमन्त्रीहरूले हामीले साझा प्रतिबद्धता व्यक्त गरेका छौं, 9 वटा भनेर प्रतिबद्धता पत्रमा भनिएको छ।
3: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले वर्तमान सरकार गठन भएताका 6 महिनामा आफूले गरेका प्रगति तथा उपलब्धि सार्वजनिक गरेको छ। मन्त्रालयले आज सार्वजनिक गरेको विवरणमा नीतिगत उपलब्धि, सिंचाई तथा जलस्रोत व्यवस्थापनमा गरेका प्रगति समेटिएका छन्। मन्त्रालयले आफ्नो प्रगति प्रतिवेदनमा विद्युत नियमन आयोग, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, बुढ़ी गण्डकी जलविद्युत आयोजना, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड, विद्युत उत्पादन कम्पनी लिमिटेड, नलगाड हाइड्रो पावर कम्पनी लिमिटेड, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, जल तथा ऊर्जा आयोगको सचिवालय कार्यालय, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागका लागि गरिएका काम पनि उल्लेख गरेको छ।
2: बूढ़ी गण्डकी बाढ़ीले उत्तरी गोर्खाको चुम नोब्री गाउँपालिकाका करिब 5,000 घर र धार्सेका करिब 4,000 घर विद्युतविहीन बनाएको छ। आइतबार उङली खोलाबाट आएको बाढ़ीले चुन नोब्रीको जगत स्थित सिर्तीपास उहिया लघु जलविद्युत आयोजना बगाएर वडा नम्बर 3 र 6 विद्युत अवरूद्ध पारेको छ। बाढ़ीले पुल बाटो र संसारमा समेत क्षति पुर्याउँदा उत्तरी गोर्खामा यतिखेर प्रशासनिक काम ठप्प छ भने एक गाउँबाट अर्को गाउँमा जान नसक्ने अवस्था बनेको छ।
3: अर्थ मन्त्रालयले भुटेकोशी बाढ़ीले राजस्व संकलन प्रभावित हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष 2082-83 वार्षिक अर्थ बुलेटिन सार्वजनिक गर्दै अर्थले खर्चको दायित्व बन्ने नाका बन्द हुने र कर छूट लगायत प्रावधानले चालू आर्थिक वर्ष 2083-84 स्रोतमा थप चाप पर्ने बताएको छ। मन्त्रालयले भुटेकोशी बाढ़ी पछिको राहत तथा पुननिर्माण बजेटको 1/3 भन्दा बढ़ी हुने अनुमानले खर्चको दायित्व बढ़ाउने अनुमान गरेको छ। रसुवा तातोपानी नाका बन्द तथा कर छूट लगायत प्रावधानले राजस्वमा क्षति पुग्ने र यसले स्रोतमा चाप पर्ने अनुमान अर्थले गरेको हो।
2: यस वर्षको मनसून नेपालको सम्पूर्ण भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसून नेपालबाट पूर्ण रूपमा बाहिरिएको हो। यसअघि असोज 17 गतेका दिन सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट यस वर्षको मनसून बाहिरिन शुरू भएको थियो। नेपालमा मनसून बाहिरिने सरदर मिति अक्टोबर 2 भए तापनि यस वर्ष भने सरदर मिति भन्दा 12 दिन ढिलो गरी बाहिरिएको छ। मनसूनको बहिर्गमन भइसकेपछि पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहन सक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले सर्वसाधारण तथा सबै सरकारवाला निकायमा अनुरोध गरेको छ।
3: भारत भ्रमण सकेर काठमाडौँ फर्कनु अघि गृहमन्त्री सुदन गुरूङ र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेट भएको छ। भारतीय विदेश मन्त्री जयशंकरले गुरूङसँग भेटेको तस्विर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्नुभएको छ। उहाँले भेट्दा खुशी लागेको पनि लेख्नु भएको छ। नेपालका गृहमन्त्री सुदन गुरूङसँग भेटेर खुशी लाग्यो, जयशंकरले लेख्नु भएको छ। गृहमन्त्री गुरूङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत जानुभएको थियो। बैठकमा नेपाल भारत बंगलादेश भूटान म्यानमार श्रीलंका र थाइल्याण्ड सहित 7 सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी थिए। बैठकमा लागू पदार्थ ओसार पसार मानव बेचबिखन सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी आतंकवाद विपदजन्य सुरक्षा साइबर अपराध लगायतका अन्तर्देशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्धनका लागि छलफल भएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो दसैँमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिस वासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता,
2: जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्दा पाउनुहोस् सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट किएमआई नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले दुईजना सांसदलाई स्पष्टीकरण सोधेको छ। आज बसेको संसदीय दलको बैठकले पदबाट राजीनामा दिएका वीरबहादुर थापा र धर्मराज पाठकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकमा सहभागी सांसदका अनुसार दुवैजनालाई 48 घण्टाभित्र जवाब पेश गर्ने गरी स्पष्टीकरण सोध्ने निर्णय भएको छ। पाठकको सामाजिक विकास समिति सभापतिको जिम्मेवारी खोसिएको छ। सभापतिबाट फिर्ता बोलाउने निर्णय भएको छ। एमाले मंगलबारको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न व्हिप जारी गरेको थियो, तर पाठक र थापा भने बैठकमा सहभागी हुनुभएन। थापाले मंगलबार नै बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिइसक्नु भएको छ। उहाँको राजीनामा सभामुख भीम बहादुर भण्डारीले होल्ड गर्नुभएको छ।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्रचार गरेको छ। मन्त्रालयले स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो। पत्रमा विभाग, प्रतिष्ठान र अस्पतालमा कार्यरत राष्ट्रसेवा कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पहल गर्न भनिएको छ। सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो पहल गरेको जनाएको छ।
2: ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक गरेको छ। ईपीएस शाखाले सूचना जारी गरेर आगामी मंगिर 1 गतेदेखि सञ्चालन हुने कोरियन भाषा परीक्षा तालिका सार्वजनिक गरेको हो। यसपटक परीक्षामा 2 नयाँ क्षेत्र थप गरिएको छ। यसअघि उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकामा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्र थप भएका छन्। परीक्षा क्षेत्र अनुसार सञ्चालन हुनेछ। नोभेम्बर 17 सेवा क्षेत्र, 18 वन क्षेत्रमा परीक्षा हुनेछ। नोभेम्बर 20 कृषि तथा पशुपालन क्षेत्रको परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ। यस्तै उत्पादनमूलक क्षेत्रको परीक्षा डिसेम्बर 11 शुरू हुनेछ। नोभेम्बर 17 शुरू हुने परीक्षा 2027 फेब्रुअरी 25 सञ्चालन हुने ईपीएस शाखाले जनाएको छ। यसपटकको परीक्षाका लागि 76,173 जनाले आवेदन दिएका छन्।
3: नेपालीको महान चाड़ बड़ा दशैंका अवसरमा काभ्रे पलाञ्चोक जिल्लाभर असोज 31 कार्तिक 9 गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रोक लगाएको जनाएको छ। जिल्ला सुरक्षा समितिको असोज 27 बसेको बैठकको निर्णय अनुसार असोज 31 कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिपर सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो। उहाँले दशैंका समयमा बीपी राजमार्ग र अरणीको राजमार्ग लगायत जिल्लाका प्रमुख सड़कमा सवारी साधनको चाप बढ़ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा यात्रुवाहक सवारी साधनको आवागमन सहज र सुरक्षित बनाउन उक्त निर्णय गरिएको बताउनु भएको छ। प्रशासनले तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ।
2: नेपालबाट भारत जाने यात्रुले अब साथमा पावर बैंक बोक्न नपाउने भएका छन्। नेपाल एयरलाइन्सले सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो। भारत नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरले यस्तो व्यवस्था गरेको छ। अब भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानको क्याबिन ह्याण्डब्याग, चेक इन ब्यागेज वा कार्गोका रूपमा बोक्न पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

दसैँमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: चाड पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा छोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। बाजुराका किसानले स्याउ बिक्रीबाट 1,62,20,000 रुपियाँ आमदानी गरेका छन्। भदौ 15 गतेदेखि असोज मर्सान्तसम्म जिल्लाभित्र तथा बाहिर स्याउ बिक्री गरेपछि उनीहरूले सो आमदानी गरेका हुन्। यहाँको हिमाली, स्वामी कार्तिक र जगन्नाथ गाउँपालिकाका किसानलाई कर्णाली करिडोरले सहज बनाए पनि बुढ़ी नन्दा नगरपालिकाका किसानलाई भने मार्तडी कोल्टी सड़क लामो समयदेखि अवरूद्ध हुँदा स्याउ ढुवानीमा शास्ति खेप्नु परेको छ। जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने मार्तडी कोल्टी सड़क समयमै सुचारू नहुँदा त्यहाँका स्याउ किसानलाई स्याउ बजारसम्म पुर्याउन निकै शास्ति खेप्नु परेको थियो। सड़क समयमै सुचारू भइदिएको भए सायद यो वर्ष करिब 2 करोड़सम्म आमदानी हुने कृषकहरूको भनाइ छ।
3: चालू आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामा 20 वाणिज्य बैंकहरूले 17 अर्ब रूपियाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन र भदौमा 20 वाणिज्य बैंकले 17 अर्ब 1,40,00,000 रूपियाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो वर्ष 82-83 भदौसम्ममा यी बैंकहरूले 16 अर्ब 59 करोड़ रूपियाँ नाफा कमाएका थिए। अघिल्लो वर्षको तुलनामा यस वर्षको दुई महिनामा बैंकहरूको नाफा 7.32% बढ़ेको हो। तथ्याङ्क अनुसार सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ। चालू आर्थिक वर्षको भदौसम्म नबिल बैंकले 1,80,26,00,000 रूपियाँ नाफा आर्जन गरेको छ। यसै गरी दोस्रो धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ। अघिल्लो वर्ष भदौसम्म यो बैंकले 1,62,82,00,000 नाफा आर्जन गरेकोमा यस वर्षको दुई महिनामा 4.07% बढ़ेर 1,69,45,00,000 रूपियाँ नाफा आर्जन गरेको छ। तेस्रोमा सर्वाधिक नाफा कमाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। चालू वर्षको भदौसम्म यो बैंकले 1,27,58,00,000 रूपियाँ नाफा आर्जन गरेको छ। सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ।
2: बुधबार शेयर बजार परिसूचक नेप्से 21.32 अंकले बढ़ेको छ। अघिल्लो कारोबार दिन 4.12 अंक बढ़ेको नेप्से आजको वृद्धिपछि 2621 अंकमा कायम भएको छ। यो सहित लगातार 5 दिन शेयर बजार बढ़ेको छ। आजको बजार वृद्धि।
3: तेस्रोमा सर्वाधिक नाफा कमाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। चालू वर्षको भदौसम्म यो बैंकले 1,27,58,00,000 रूपियाँ नाफा आर्जन गरेको छ।

0: भित्रे 1.45% बढ़्यो। बजारको कुल पूँजीकरणमा बैंकिङ समूहको हिस्सा 25.44% रहेको छ।
1: अब विदेशका खबर। संयुक्त राष्ट्रसंघीय महासभाले नेपाल सहित 15 राष्ट्रलाई संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदको सदस्यमा निर्वाचित गरेको छ। गोप्य मतदानबाट निर्वाचित राष्ट्रले सन् 2027 जनवरी 1 देखि 3 वर्ष कार्यकाल सम्हाल्नेछन्। निर्वाचित राष्ट्रमध्ये अफ्रिकी समूहबाट बुरूण्डी, घाना, नाइजेरिया र जाम्बिया तथा एसिया प्रशान्त समूहबाट जापान, जोर्डन, कुवेत र नेपाल छन्। त्यसैगरी पूर्वी युरोपेली समूहबाट मालदोभा र युक्रेन, ल्याटिन अमेरिका तथा क्यारिबियन समूहबाट ब्राजिल, डोमिनिकन रिपब्लिक र उरुग्वे तथा पश्चिमी युरोपेली र अन्य राष्ट्रको समूहबाट जर्मनी र आयरल्याण्ड निर्वाचित भएका छन्।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमा ठूलो परिमाणमा तेल, ग्यास र खनिज पदार्थको चाँडै खोजी शुरू हुने दावी गरेका छन्। ट्रम्पले ग्रीनल्याण्डमा विश्वका अन्य भूभागको तुलनामा सहजै उत्खनन गर्न सकिने तेलको मात्रा धेरै रहेको केही विज्ञले बताएको उल्लेख गरेका छन्। उनले ग्रीनल्याण्डलाई अमेरिका र युरोपको रक्षा तथा सैन्य रणनीतिका दृष्टिले अत्यन्तै महत्वपूर्ण भूभागका रूपमा व्याख्या गरेका छन्।
1: युक्रेनको राजधानी कियेभमा रूसी ब्यालिस्टिक क्षेपास्त्र आक्रमणमा परि 1 जनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गैराति भएको आक्रमणपछि पश्चिममा सहयोगी राष्ट्रहरूबाट पूर्व सूचना प्राप्त नभएको बताएका छन्। उनका अनुसार यसै साता युक्रेनमा यस प्रकारको आक्रमण दोस्रो पटक भएको हो।
0: अब खेल खबर। विश्व एसियन गेम्सका पदक जित्न सफल खेलाड़ी, प्रशिक्षक तथा व्यवस्थापकले सरकारबाट पुरस्कार पाएका छन्। सरकारले खेलकुद विकास नियमावली अनुसार नेपाललाई पदक जिताउन सफल करातेका तेन्जिङ शर्मा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा पुरस्कार रकम जम्मा गरिदिएको हो। यसअघि 23 असोजमा बसेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ीलाई पुरस्कार दिने निर्णय गरेको थियो, जस अनुसार तेन्जिङले 6,50,000, उनका प्रशिक्षक कुशल श्रेष्ठले 1,30,000 र व्यवस्थापक युवराज लामा 65,000 पाएका छन्। कबड्डी टोलीका खेलाड़ीले जनै 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले समान 65,000 पाएका छन्।
1: प्रयागराज सिंह सुबाल स्मृति अन्तर्वडा फुटसल प्रतियोगिताको उपाधि काठमाडौँ महानगरपालिका 16 जितेको छ। आज लैनचौर फुटसल मैदानमा भएको फाइनलमा काठमाडौँ महानगरपालिका 16 वडा नम्बर 6-2 रोमाञ्चक जित दिलाएको हो। विजेता टीमका लागि आयुष कुमार र रविन्द्र निरोलाले 1-1 गोल गरे। वडा नम्बर 6 संयम घिमिरेले गोल फर्काए। प्रतियोगिताको विजेताले 2,00,000 तथा उपविजेताले 1,00,000 प्राप्त गरे। प्रतियोगितामा असीम गुरूङ सर्वाधिक गोलकर्ता, सुदीप गिरी उत्कृष्ट खेलाड़ी र संयम घिमिरे उत्कृष्ट गोलकिपर बने। तीनैजनालाई जनै 10,000 रूपियाँ प्रदान गरिएको छ। पूर्व मन्त्री तथा समाजसेवी प्रयागराज सिंह सुवालको स्मृतिमा काठमाडौँ महानगरपालिका 23 4 वर्षदेखि प्रतियोगिता गर्दै आइरहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
0: 13 प्रस्तावित राजदूतको सुनवाई सकियो, अनुमोदनबारे निर्णय हुन बाँकी। साउदी अरेबियाका लागि प्रस्तावित गिरी बहादुर सुनारलाई आफ्नो नाम फिर्ता लिन सांसदहरूको सुझाव। संघीयता बलियो बनाउने प्रदेश सरकारका मुख्यमन्त्रीहरूको प्रतिबद्धता।
1: बुढी गण्डकी बाढ़ीले उत्तरी गोर्खाका 5,000 घर विद्युत विहीन, पुल, बाटो र संचारमा समेत क्षति हुँदा प्रशासनिक काम ठप्प। भुटेकोशी बाढ़ीले राजस्व संकलन प्रभावित हुने प्रक्षेपण, 12 दिन ढिलो गरी मनसून नेपालबाट बाहिरियो।
0: सुदूरपश्चिम बजेट विवादको असर, एमाले व्हिप उल्लंघन गरेका 2 सांसदसँग सोध्यो स्पष्टीकरण। सरकारी अस्पतालका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध हुन पत्राचार, वाणिज्य बैंकहरूले 2 महिनामा गरे 17 अर्ब नाफा।
1: मानव अधिकार परिषद सदस्यमा नेपाल सहित 15 राष्ट्र निर्वाचित, ग्रीन लाइनमा तेल, ग्यास र खनिजको खोजी चाँडै शुरू हुने ट्रम्पको दावी। कियेभमा रूसी क्षेपास्त्र आक्रमण, 1 जनाको मृत्यु।
0: र 20 एसियन गेम्समा पदक विजेता खेलाड़ीले सरकारबाट पाए पुरस्कार। प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसलमा काठमाडौँ महानगरपालिका 16 च्याम्पियन। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउँ है। ए नानी छोरी,
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
3: दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के हो, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड,
0: रेडियो एनआरएन 99.1।
7: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

रेडियो एनआरएन 99.1 तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्

0: सहकार्य र सह अस्तित्वमा
1: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
2: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
1: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
2: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
1: सरल प्रक्रिया, सुलभ ब्याज दर,
2: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियो।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
2: सम्पर्क गर्नुहोस्।
3: सुरक्षित रहौं, सजग बनौं, हिंसा शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन, लाकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ी प्रभावित मध्ये 4,000 भन्दा धेरै घरधुरीलाई 45,000 दरले नगद वितरण। रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहका सेवाग्राही लाभान्वित। पुनर्लाभका कार्यक्रम पनि चल्दै
1: स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत त्यस्तै जीविकोपार्जन तथा राहत त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान शुरूदेखि नै भइराखेको अवस्था छ।
0: यस वर्षको मनसून नेपालबाट बाहिरियो, बाढ़ीको जोखिम घट्यो, 13 देशका लागि प्रस्तावित राजदूतको सुनाई सकियो, साउदी अरबका लागि प्रस्तावित सुनारको नाम भने अस्वीकृत।
2: इमिग्रेसनमा भन्ने पहिले पेश गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गर्दा चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा
0: संघीय निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार। दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ्दै, सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह।
3: बुकिङ गर्ने क्रममा 1,30,129 जनाले चाहिँ बुकिङ गरेको छन् अहिलेसम्म, हजुरको टिकट बुकिङ गरेको देखिन्छ।
0: र नेपाली T20I क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरेको आईसीसी T20I अलराउण्डर वरियता खस्कियो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपाली राजनीतिक दलका नेता तथा सांसदहरू बारम्बार विवादमा पर्नुको मुख्य कारण गैर जिम्मेवार अभिव्यक्ति, सत्ता केन्द्रित राजनीति, स्वार्थको द्वन्द र जनअपेक्षा अनुसार काम गर्न नसक्नु हो। जनताको सेवामा समर्पित हुनुपर्ने जनप्रतिनिधि व्यक्तिगत स्वार्थ, शक्ति प्रदर्शन र अनावश्यक विवादमा अल्झिँदा राजनीतिप्रतिको विश्वास कमजोर बन्छ। यसलाई सुधार्न नेताहरूले बोली र व्यवहारमा समयमता अपनाउनुपर्छ। पारदर्शिता, नैतिकता, जवाबदेहिता र जनता प्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई सकिएको छ। आज 4 जनाको सुनवाई भएसँगै 13 जनाको संसदीय समितिमा सुनवाई सकिएको हो। साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम भनी समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ। नैतिक आचरणका साथै जर्मनीबाट निष्कासन गरिएको लगायतका विभिन्न विषयमा प्रश्न उठेपछि उहाँको नाम समिति बैठकले अस्वीकृत गरेको हो। अरू प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने बारेमा समितिले निर्णय गर्नेछ।

0: संसदीय समितिको आज छलफलमा सांसदहरूले प्रस्तावित राजदूतहरूको आचरण शैली र योजनाका विषयमा प्रश्न सोधेका थिए।
1: इमिग्रेसनमा भन्ने पहिले पेश गर्नुभएको थियो, अहिले पनि त्यो चाहिँ त्यतिसम्म हेरेको हो मैले। त्यसो गर्दा चाहिँ अब यस बारेमा एउटा चाहिँ उहाँले सायद स्पष्ट गर्नुपर्छ। एउटा त्यहाँ बस्दा घर किन्नुभयो, त्यसै गरी कम्पनी खोल्नुभयो, व्यवसाय गर्नुभयो, त्यो त स्वाभाविक कुरा हो। त्यहाँ पिआर लिइसकेपछि तर त्यो सबै छ, सबै छ। अनि भोलि फेरि त्यही देशको चाहिँ राजदूत भइराख्दा हाम्रो प्रतिनिधित्व, नेपालको प्रतिनिधित्व गर्न सक्नुहुन्छ?
2: अब यो आफ्नो चाहिँ कार्ययोजना भनेर राख्नुभयो मान्यज्यूले भने जस्तै, तपाईँ नेपालको राजदूत नियुक्ति भएपछि तपाईँको छोराछोरी श्रीमती जापानिज भएपछि, मतलब तपाईँको प्यार भए त उता पनि प्यार होला, भएपछि त्यसको चाहिँ तपाईँको भोलि जापानिज सरकारले एग्रिमेन्ट दिएन भनेपछि त्यो त दिँदैन। किनभने एउटा घटना यहाँ हाम्रो राम कार्कीलाई नियुक्ति गरेर राजदूत भारतको पठाइयो, उहाँको श्रीमती चाहिँ आसाममा कर्मचारी भएका कारणले उहाँको एग्रिमेन्ट आएन।
3: संविधानको प्रावधान अनुसार विदेशको पीआर लिएको 3 महिना कटिसकेपछि त्यो चाहिँ मान्य छ भन्ने खालको कुरा देखियो, सुनियो। अब यहाँको सन्दर्भमा उजुरी अनेक आए, यी उजुरीहरू मध्ये एउटा उजुरी चाहिँ पीआर नथागेको भन्ने नै छ। मलाई आश्वस्त बनाइदिनुहोस्, सपोज तपाईँ चाहिँ राजदूत नियुक्ति भएर जानुभयो, त्यसपछि तपाईँको टर्म सकिएपछि तपाईँ के ग्यारेन्टी छ?
0: यही असोज 2 गते बसेको मन्त्री परिषदको बैठकले 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर जंग बहादुर राणा, जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिश गरिएको थियो। इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन्द, जापानका लागि विज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका लागि डाक्टर संगम श्रेष्ठ, श्रीलंका लागि डाक्टर मञ्चला कुमारी झा र साउदी अरेबियाका लागि गिरी बहादुर सुनारलाई राजदूतमा सिफारिश गरिएको थियो। रसुवाको भोटेकोशी बाढ़ीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका 4108 घरदुरीले प्रति घर परिवार 45,000 रूपैयाँका दरले नगद राहत पाएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार विकास साझेदार विश्व खाद्य कार्यक्रम WFPले उपलब्ध गराएको नगद सहयोग एकद्वार प्रणाली मार्फत वितरण गरिएको हो। राहत वितरणमा दोहोरोपना हुन नदिन स्थानीय तहसँग समन्वय गरी उनीहरूले पहिचान गरेका प्रभावित परिवारलाई रकम उपलब्ध गराएको कार्यालयले जनाएको छ। सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसी,
4: रसुवा भोटेकोशीबाट प्रभावित 15 स्थानीय तहलाई संकटग्रस्त घोषणा गरिएको थियो। त्यो मध्ये सबभन्दा धेरै प्रभावित रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहलाई स्थानीय तहको चाहिँ संघको सहकार्यमा समन्वयमा विभिन्न संघ संस्थाहरूले तत्कालीन राहत, त्यस्तै जीविकोपार्जन तथा राहत, त्यस्तै गरेर वस्तुको सहायता इत्यादि चाहिँ प्रदान सुरुदेखि नै भइराखेको अवस्था छ। र यसै बीचमा चाहिँ रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहमा चाहिँ वर्ल्ड फुड प्रोग्रामसँगको चाहिँ सहकार्यमा स्थानीय तहहरूसँग समन्वय गरेर करिब करिब 4108 घरदुरीलाई चाहिँ यो चाहिँ जीविकोपार्जन सहायता अथवा चाहिँ तपाईँको चाहिँ वस्तु यो नगद सहायता चाहिँ उपलब्ध गराइएको चाहिँ तथ्याङ्क प्राप्त भएको छ।
0: यसैबीच अविरल वर्षा, बाढ़ी र पहिरोबाट भएको क्षतिको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले 5,59,72,72 करोड़ रूपियाँ भन्दा बढ़ी बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार 504 योजना अघि सार्दै अर्थ मन्त्रालयमा बजेट स्वीकृतिका लागि सिफारिश गरिएको हो। प्रस्तावित बजेट मध्ये सड़क, पुल, खानेपानी, सिंचाई तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा ठूलो रकम छुट्याइएको छ। ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण जल सतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1,94,00,000,00,000 रूपैयाँ माग गरिएको छ। दशैं तिहार मनाउन काठमाडौँ उपत्यका छोडेर घर फर्कने यात्रुको संख्या 1,87,000 नागेको छ। अध्ययन रोजगारी तथा पेसा व्यवसायका लागि राजधानीमा रहेका मानिसहरू चाडपर्व मनाउन गाउँ फर्कन थालेपछि उपत्यकाका मुख्य नाकामा यात्रुको चाप बढ़ेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता सार्वजनिक गाड़ी मार्फत 1,87,000 भन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने पछिल्लो 24 घण्टामा मात्रै 78,000 भन्दा बढ़ीले काठमाडौँ छोडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता रविन्द्र खनाल,
5: बुकिङ गर्ने क्रममा 1,30,129 जनाले चाहिँ यहाँ बुकिङ गरेको छन् अहिलेसम्म, हजुरको टिकट बुकिङ गरेको देखिन्छ। त्यसको साथसाथै यो उपत्यकाबाट भित्रिने बाहिरिने यो चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनलाई राम्रो गर्नको लागि, व्यवस्थित गर्नको लागि यान्त्रिक चेकिङ र म्यानुअल चेकिङमा मान्छेलाई गर्ने चेक जाँचमा मापसे र लापसे चेक गर्ने, यान्त्रिक चेकिङमा गाडीलाई चेक गर्ने क्रममा हामीले घटस्थापनादेखि हाम्रो थप चेक पोइन्टहरू इस्टाब्लिस गरिकन चेक गर्ने क्रममा लापसे 9 जना, यान्त्रिक गाडीहरू मतलब जुन गाडीहरू यान्त्रिक हिसाबमा ठिक छैन कि जस्तो शंका लागेका गाडीहरू चेक जाँच गर्ने क्रममा 60 वटा र मादक पदार्थ सेवन गरेका 119 वटालाई हामीले पहिचान गरेका छौं। 3 दिन भ्यालीबाट बाहिर जाने यात्रुहरूको संख्या 1,87,774 जना रहेको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको छ। मन्त्रालयले स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो। पत्रमा विभाग, प्रतिष्ठान र अस्पतालमा कार्यरत राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पहल गर्न भनिएको छ। सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो पहल चालेको हो। कोशी प्रदेशको राजधानी विराटनगरमा जारी अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा निजी क्षेत्रले प्रदेश सरकारसँग दोहोरो कर हटाउन माग गरेको छ। मुख्यमन्त्री सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशले एक तहमा कर तिरेपछि त्यसले सबै प्रदेशमा मान्य हुने प्रावधान बढ़ाउन माग गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सातै प्रदेश बीच आर्थिक सहकार्य बढ़ाउनका लागि दोहोरो कर प्रणाली खारेज गर्नुपर्ने बताउनु भएको छ। सरकारले 2,000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत 109 सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालू आर्थिक वर्षमा 6,74,00,00,000 रूपियाँ खर्च गर्ने भएको छ। ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो। पहिलो चरणमा 89 विद्यालयका लागि 5,34,00,00,000 रूपियाँ निकासा भइसकेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ। निकासा भएको रकमबाट विद्यालयमा 12 कोठे 3 तले भवन निर्माण गरिने मन्त्रालयले जनाएको छ। प्रति विद्यालय करिब 6 करोड़ रूपियाँ लागत अनुमान गरिएका भवनमा कक्षा कोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ। गृहमन्त्री सुदन गुरूङले जलवायु परिवर्तनका कारण बढ़दै गएको विपद जोखिम सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरूबीच हिमालयदेखि समुद्रसम्म परिचालन हुन सक्ने संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठकमा उहाँले नेपालले भुटेकोशी, मनाङ, मुस्ताङ र बुढी गण्डकी क्षेत्रमा भोगेको बाढ़ीका घटनाले क्षेत्रीय सहकार्यको आवश्यकता देखाएको बताउनु भएको छ। संगठित अपराधमा दावी नपुग्ने मुद्दामा प्रतिवादी र पीड़ित बीच मिलापत्र गर्नका लागि महान्यायाधिवक्ता कार्यालयले देशभरको सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको छ। महान्यायाधिवक्ता कार्यालयका अनुसार संगठित मुद्दामा दावी नपुग्ने भई सफाई पाएमा अन्य जोड़िएको मुद्दाको हकमा पीड़क र पीड़ित बीच मिलापत्र गर्न सक्ने बाटो खुला गर्दै जिल्ला र उच्च सरकारी वकिल कार्यालयलाई सर्कुलर गरिएको छ। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। पार्टी पूर्वानुमान महाशाखाले आजदेखि मनसून बाहिरिएसँगै मनसूनी वर्षाका कारण सिर्जना हुने बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिम तत्कालका लागि नदेखिएको जनाएको छ। मनसून बाहिरिए पनि सम्भावित विपदको जोखिम कायम हुने भएकाले सजग रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ। महाशाखाले नदीमा जलसतह र बहावको निरन्तर अवलोकन भइरहने भएकाले जोखिम देखिएको खण्डमा तत्काल पूर्व सूचना प्रवाह गरे जनाएको छ।
6: 2083 अक्टोबर 28 गते 2009 भन्नु पर्दाखेरि 2026 अक्टोबर 14 तारिकका दिन नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको छ, प्रभावितेको छ। त्यसपछि जुन आर्थिक भूभागबाट गएबाट 2083 असोज 17 गतेका दिन नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिम भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिम भूभाग थोरै स्थानबाट पाइरहेको थियो भने अहिले चाहिँ जुन आजको बिचबाट चाहिँ नेपालको सबै भूभागबाट पाइरहेको छ। सरदर मिति भनेको चाहिँ अक्टोबर 2 हो। अब यो पालि चाहिँ अक्टोबर 14 पाइदिएको छ। सरदर भत्ता चाहिँ 2-3-12 ढिलो गरेर पाइदिएको छ। अब मनसुन बहिर्गमन भए तापनि अहिले अब चाहिँ कानी भाइ साथसाथै चाहिँ अहिले पश्चिम भाइको पनि प्रभाव रहन सक्ने छ र यसले पानी पार्न सक्ने सम्भावना रहन्छ।
0: साझा खबरमा अब खेल खबर। नेपाली T20 आईसीसी क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीको आईसीसी T20 आई अलराउण्डर वरियतामा एक स्थान खसिएको छ। आईसीसीले सार्वजनिक गरेको वरियतामा दिपेन्द्र चौथोबाट पाँचौंमा झर्नु भएको हो। रेटिङ अंक 255 छ। नेपाली पुरूष टोलीले एसियन गेम्स खेलेपछि पछिल्लो समय T20 आईसीसी खेलेको छैन।
7: बाढ़ी प्रभावित क्षेत्रको सड़क यात्रा गर्दा सावधानी अप्नाउनु पर्ने।
8: नुवाकोटदेखि बेतराजीसम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगु र सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्डा खुल्डी, माथिबाट निरन्तर ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नु होला।
7: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। नेपालमा बाँदरका कारण प्रभावितको न्यायका लागि सरकारको भूमिका, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: प्यासको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास बिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: बाढ़ीले निम्त्याएको अहिलेको विपदको समयमा होल्डिङ सेन्टर, अस्थायी शिविर, अस्थायी बसोबास वा कुनै पनि स्थानमा महिला, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू हिंसा, दुर्व्यवहार, उपेक्षा, शोषण, विभेद तथा मानव बेचबिखनको जोखिममा पर्न सक्छन्।
0: यस्तो अवस्थामा चुप नबसौं, तत्काल खबर गरौं।
10: महिलामाथि हुने हिंसाबारे जानकारी दिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर 1145 सम्पर्क गर्नुहोस्।
0: बाल संरक्षण तथा सहयोगका लागि बाल हेल्पलाइन 1098 तथा बाल बालिका खोजतला समन्वय केन्द्र 104 सम्पर्क गर्नुहोस्।
10: मानव बेचबिखन तथा ओसार पसारको शंकास्पद गतिविधि बारे जानकारी दिन मानव बेचबिखन अनुसन्धान ब्यूरोको हटलाइन नम्बर 1177 सम्पर्क गर्नुहोस्।
0: आपतकालीन सहयोग तथा यस्ता सबै घटनाको जानकारीका लागि नेपाल प्रहरीको निशुल्क नम्बर 100 सम्पर्क गर्नुहोस्।
10: सुरक्षित रहौं, सजग बनौं, हिंसा, शोषण र बेचबिखन रोक्न सबै मिलेर काम गरौं। सेभ द चिल्ड्रेन, लाकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
12: बेत्रावतीमा बेलिब्रिज खुलेपछि रसुवा आउजाउ गर्न सजिलो भएको छ।
0: तर त्रिशुलीदेखि बेत्रावतीसम्मको सड़कमा यात्रा गर्दा चाहिँ तपाईँले ख्याल गर्नै पर्ने कुरा के छन्?
8: यदि तपाईँ नुवाकोट बेत्राती हुँदै रसा जाँदै हुनुहुन्छ भने नुवाकोटदेखि बेत्रातीसम्मको सड़क खण्ड चाहिँ कतिपय ठाउँमा साँगुरो सड़क खण्ड, दुईतर्फी सवारी साधन नचल्ने सड़क खण्ड, त्यस्तै काहीँ खाल्डा खुल्डी, माथिबाट निरन्तर गेगरहरू ढुङ्गा माटोहरू बगिरहेको हुनाले रातको समयमा भरसक यात्रा नगर्नु होला। गर्नै परेको अवस्थामा पनि आफ्नो गन्तव्यको बारेमा राम्रोसँग बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दछु। त्यस्तै बेत्रातीको भर्खरै ट्याक्रो ब्रिज उद्घाटन भएको हुनाले रसबाट नुवाकोटतर्फ आउने सवारी साधनको चाप केही वृद्धि भएको छ। 60 टनको क्षमताको भारवहन क्षमताको ब्रिज भएको हुनाले त्यहाँ पनि सवारी साधन ब्रिजमै रोकेर नबस्नु होला।
0: जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका सही उज्जवल कुमार घले, त्रिशुलीदेखि बेत्रावतीसम्मको सड़कमा सकेसम्म रातिको यात्रा नगर्न सुझाव दिँदै। चाडपर्वमा माछा मासुको परिकार पहिलेको भन्दा बढ़ी नै हुन्छ, तर डाक्टरहरूले धेरै माछा मासु नखान सुझाव दिएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्वरी दुवाडी,
12: खानपानले गर्दा हुने सामान्य समस्याहरू जस्तै पाचन प्रणालीसँगका समस्याहरू, ग्यास्ट्राइटिस, अल्सर, मधुमेह, उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्याको जोखिम बढ्ने हुनाले हामीले खानपानमा विशेष ध्यान दिन जरुरी छ। सकेसम्म माछा मासुको साथसाथै खानेकुरामा साग सब्जी, सलादहरू, फलफूल तथा गेडागुडीको मात्रा पनि राखेर खाने गर्नुहोला। र मासु खाँदा विशेष ध्यान दिनुपर्ने कुरा, तारेका र सेकुवा बनाएका मासुहरूमा कार्सिनोजेनिक केमिकल्स जस्तै क्यान्सर गराउन सक्छ, त्यस्ता केमिकलहरू उत्पादन हुने हुनाले मासु सकेसम्म उमालेर वा उसुनेर वा थोरै तेल मसला राखेर खानु फाइदाजनक हुन्छ। अर्को कुरा, धेरै समयसम्म खुल्ला ठाउँमा राखेका मासुहरूमा कीटाणुको वृद्धि बढी हुने हुनाले धेरै समय बाहिर खुल्ला ठाउँमा राखेका मासु उपभोग नगर्नुहोला र पकाएर लामो समयसम्म राखेको मासु पनि उपभोग नगर्नुहोला। जाँड रक्सी जन्ने पदार्थहरू, पेय पदार्थहरू, प्याकेटका खानेकुराहरूको उपभोगमा कमी गर्ने, त्यसको अलावा फलफुलका रस, कागती पानी र घरमै तयार गरिएका ताजा खानेकुराहरू प्रशस्त मात्रामा खान सकिन्छ।
0: हरियो सागपात, केडागुडी, माछा मासु लिएर खान सुझाव दिँदै हुनुहुन्थ्यो आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटका डाक्टर सूर्यश्री दुवाडी। तपाईले नुवाकोटको इन्द्रायणी चौरबाट त्रिशुली वारपार गर्न जीप लाइनको यात्रा गर्नुभएकी छैन। जीप लाइनबाट वारपार गर्दा ख्याल गर्ने पर्ने कुरा चाहिँ के छन्?
13: जीप लाइन चढ्नको लागि एकदम इमर्जेन्सी परेको मान्छेहरू मात्रै आइदिनु होला। गर्भवती महिला त्यसपछि गएर कुनै पनि अब ठुलो अपरेसन गर्नुभएको छ भने त्यो मान्छेहरूले चाहिँ यात्रा नगर्नु होला, अलिकति रिक्सी हुन्छ। उहाँहरूलाई कुनै पनि स्टिलहरू हालेको छ, सबै गएको छ भने ठुलो अपरेसन गरेको मान्छे चाहिँ यो यात्रा गर्न चाहिँ सहज हुँदैन। इन्टरटेनमेन्ट दिने भनेरै फोटो भिडियो बनाउने काम पनि नगर्नु होला। सकभर आवश्यक काम परेको बेला मात्रै आइदिनु। कुनै पनि विद्यार्थी पढ्न जानुपर्ने भयो, उहाँलाई पठाउने काम गरिरहेछौँ, टिचर जानु पर्यो, अब कुनै पनि कार्यालयहरूमा काम गर्नुहुन्छ, सरकारी गभर्मेन्टमा काम गर्नुहुन्छ अनि उहाँहरूलाई पनि हामीले प्राथमिकता दिइरहेका छौँ, अनि ज्येष्ठ नागरिकलाई पनि प्राथमिकता दिइरहेका छौँ।
0: गर्भवती, सुत्केरी, अपरेसन गरेका बिरामीलाई जीप लाइनको यात्रा नगर्न सुझाव दिँदै हुनुहुन्थ्यो रञ्जित बहादुर नगरकोटी। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाँदर नियन्त्रणका लागि तीनै तहका सरकारले गर्नुपर्ने काम,
14: प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस्।
7: समस्या समाधानका लागि विज्ञको अनुभव र सरकारको व्यवस्था कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबीपीएस इन्टरनेट 7 महिनाको लागि मात्र रू 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147। शर्तहरू लागू हुनेछन्।
10: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
0: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरूप्रति सकारात्मक व्यवहार गरौं, समय बिताउँ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौं। सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
10: बाबुआमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
0: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
10: र नेपाल प्रहरी 100। बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी। सेभ द चिल्ड्रेन, लाकोस र म्यानेकर सोसाइटीको साझेदारीमा रसुवा जिल्लाद्वारा जनहितमा जारी।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
15: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। किसानदेखि सांसद र मन्त्रीसम्मले बाँदरको आतंक र नियन्त्रणका बारेमा विभिन्न विचार राख्दै आएका छन्। बाँदरले किसानलाई दुःख दिने अवस्था कसरी आयो र समाधानका लागि सरकारवालाको भूमिकाका बारेमा प्राणी शास्त्री डाक्टर मुकेश चालिसेसँग साथी दीपक आचार्यले कुराकानी गर्नुभएको छ।
14: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने, नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन्, त्यस्तै बाघ, गैंडा, हात्तीलाई आरक्षण गर्न खोजेको हो विशेष जातिहरूलाई, तर सबैले आरक्षणको एकहोरो भयो। मान्छे शहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले।
16: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन, अब कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो, के गरिदिनु पर्यो। अब अहिले तीन तहको सरकार छ, उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ।
14: स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने, एकदम ठिक्क जति चाहिन्छ, जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा। अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला, हावापानीको विविधता पनि छ, त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन। अब भनौँ न दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने धनकुटा इलामतिर अर्को जातको छ होइन, मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा, वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकडा सहित रिकमेण्डेशन गर्न सकियो भने र आँकडा पत्ता लगाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ।
16: अब यो आफ्नो विज्ञतालाई प्रयोग गर्नको लागि स्थानहरू चाहिँ कतिको पाइँदो रहेछ नेपालमा होइन, तपाईँहरू जस्तो विज्ञहरूलाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन्, कति बोलाउँछन्, के छ?
14: पहिला धेरै विज्ञ भयो भने चाहिँ नि केही होला कि त्यसबाट केही नोक्सान होला अथवा त्यसबाट केही मतलब देशमा केही काम भएर यसले चाहिँ विदेशीसँग केही गर्ला कि भनेर राजाहरूको पालामा चाहिँ विज्ञता हासिल गर्नेलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्तर कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तरी काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन। सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ, नत्र काम पाइँदैन। मेरो त खालि योगदान गर्ने, देशमा आफ्नो ज्ञानलाई अगाडि बढाउने र त्यसबाट जनतालाई सरकारलाई फाइदा होस् भन्ने हिसाबले 2001 भनेपछि आजभन्दा 25 वर्ष अगाडिदेखि लागेको तर कुनै काम लागेन, कुनै पनि स्तरका सरकारले त्यसलाई कार्यान्वयन गर्ने हिसाबले कहिल्यै लागू गरेनन्। मकै सम्बन्धी उत्पादनमा बढी बाँदरले आक्रमण गर्ने हुनाले त्यो बेलामा खोज पड़ताल हुन्छ तर त्यो पनि सरकार सोझे खोज्दैन, उसका दूतहरू मार्फत के गर्न सकिन्छ भनिदिनुहोस् भनेर फोनबाट सोधेर समाधानको एकदम तिलस्मी आकर्षक चाहिँ उपाय सोध्छन्।
7: भोटिकोसी बाढी प्रभावित मध्ये 4,000 भन्दा धेरै घरधुरीलाई 45,000 दरले नगद वितरण गरिएको छ। रसुवा, नुवाकोट र धादिङका 11 स्थानीय तहका सेवाग्राही लाभान्वित भएका छन्। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। 13 देशका लागि प्रस्तावित राजदूतहरूको सुनाई सकिएको छ भने समितिले साउदी अरबका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम भने अस्वीकृत गरेको छ। संघीय निकायमा कार्यरत राष्ट्र सेवा कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्रचार गरिएको छ। दशैंका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ्दै गएको छ। र नेपाली T20 आई क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह एरीको आईसीसी T20 आई अलराउण्डर वरियता खस्किएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: उच्च गति, भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले रातिको ठिक 8 बज्यो।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश तथा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: 13 मध्ये 10 राजदूतको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन। रासोपाद्वारा स्थानीय चुनावका उम्मेद्वार छान्न 100 पूर्णाङ्कको परीक्षण।
0: मापदण्ड नपुगेका 47 थरीका औषधिको उत्पादनलाई आयातमा रोक। संगठित अपराधमा दावी नपुगेका मुद्दामा अब मिलापत्र गर्न पाइने।
1: दुई हप्ता ढिलो गरी यस वर्षको मनसून बाहिरियो। स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै रहने। अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगर घोषणा पत्र जारी गर्दै सकियो।
0: गरीब देशलाई बिना ब्याज ऋण बढ़ाउन आईएमएफको आह्वान। युक्रेनका ऊर्जा संरचनामा रूसको भीषण हमला, 6 लाख मानिस बिजुली विहीन।
1: र यूएफए च्याम्पियन्स लीगमा आज राति 9 खेल हुँदै नेपाल सरकारद्वारा एसियाड पदक विजेता र प्रशिक्षकलाई नगद पुरस्कार प्रदान।
2: पानी जीवनको आधार हो, तर स्वस्थ जीवनको आधार आप हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित पानी 5 आकर्षक पेट बोतलहरू छन्। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर ताली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। विभिन्न देशका लागि प्रस्तावित 13 मध्ये 10 जना राजदूतको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन भएको छ। भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलंका लागि प्रस्तावित राजदूतको नाम आज संसदीय सुनवाई समितिले अनुमोदन गरेको हो। अन्य 3 देशको बारेमा भने संसदीय समितिले निर्णय 3 राजदूत अस्वीकृत भएको साबित चुनावी खरेल, प्रस्तावित ज्ञान कुमार थापा र साउदी प्रस्तावित राजदूत गिरी बहादुर सुनारको अनुमोदन भएन। उहाँहरू 3 जनाको संसदीय सुनवाई आज भएको थियो। आज संसदीय सुनवाई भएकी श्रीलंकाकी प्रस्तावित राजदूत डाक्टर मञ्जला कुमारी झाको नाम भने अनुमोदन भएको छ। हिजो इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, ओमानका लागि डाक्टर पदमाक्षी राणा र जर्मनीका लागि सरु जोशीको सुनवाई भएको थियो। पहिलो दिन अस्ति भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण दास शर्मा,

0: अमेरिकाका लागि चिरञ्जन थापा अब अघि बढ्नेछ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले परम्परागत शैलीको टिक कट वितरण अन्तर्गत आगामी स्थापनका लागि नोट रूपरेखा 2082 सार्वजनिक गरेको छ। अनुसार अब चाहने 18 100 पूर्णाङ्कको समग्र मूल्य सामेल हुनुपर्ने मूल्याङ्कनमा प्रारम्भिक 90% लिडरको परीक्षा संगठन र 25% तथा समावेशितालाई 10% छ। पारदर्शिताका लागि प्रारम्भ हुनु अगावै परीक्षा संगठन र केन्द्रीय रूपमा डिजिटल केपछि मात्र एकमुष्ट सार्वजनिक गरिने जनाएको छ। उम्मेद्वार बन्न चाहने शासन र एआईको प्रयोग सहितका मोड्यूलमा आधारित परीक्षा उत्तीर्ण भने ट्विटर ब्याज स्वत प्रचलन घरेलु हिंसा साइबर भएका पट्टामा कार्यमा संलग्न नरहेको लिखित सो घोषणा झुटो विवराइएमा उम्मेदवारी र पार्टी सदस्य खारेज हुने राज छ।
0: कंग्रेसको 15 समिति चयनका 5 दिनदेखि मतगणना बिहिबार मत गरेको कंग्रेस निर्वाचन समितिले सोही दिन मतगणना बिहानै सभापतिको नतिजा सुनाएको समितिले क्रमशः उपसभामन्त्री र सहमहामन्त्रीको मत गनेको थियो। क्लस्टरका सहमहामन्त्री सहित केन्द्रीय सदस्यका मतगणना जारी रहेको छ भन्ने
1: सुधन गुरूङले बिमस्टेक गृहमन्त्री स्तरीय बैठकमा अपराध विरूद्धको सहकार्य सीमा भन्दा बलियो र अपराधीको गति भन्दा छिटो हुनुपर्छ भन्ने मान्यता नेपालको तर्फबाट राखेको बताउनु भएको छ। भारत भ्रमणमा रहनुभएका उहाँले आज सामाजिक सञ्जाल फेसबुकमा आतंकवाद, मानव बेचबिखन, लागू औषध तस्करी, सम्पत्ति शुद्धिकरण र साइबर अपराध जस्ता अन्तर्देशीय चुनौतीहरू बढ़िरहेको अवस्थामा भावी पुस्ताको सुरक्षित भविष्यका लागि कुरा राखेको जानकारी दिनुभएको हो। बैठकका क्रममा भारतीय समकक्षी अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता पनि भएको छ। उहाँ आजै स्वदेश फर्कने तालिका छ। प्रधान सेनापति अशोक राजा सिग्देल पनि बेलायतको औपचारिक भ्रमण पूरा गरी आजै स्वदेश फर्किनु भएको छ। हिजो मात्र सभामुख डोलप्रसाद अर्याल फर्कनु भएको थियो। अर्थमन्त्री डाक्टर सोनी बुवाकले भने आईएमएफको बैठकमा सहभागी हुन हाल थाइल्याण्डको राजधानी बैंककमा हुनुहुन्छ।
0: सरकारले रसुवाको भोटेको सिपाहीबाट प्रत्यक्ष प्रभावित रसुवा नुवाकोट र धादिङका हालसम्म 4,108 घरधुरीलाई 45,000 रूपियाँका दरले नगद वितरण गरेको छ। विकास साझेदार विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना नपर्ने गरी एकद्वार प्रणाली अपनाई रकम वितरण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रसुवाका 5, नुवाकोटका 4 र धादिङका 2 गरी कुल 11 स्थानीय तहका बाढ़ी पीड़ितलाई उक्त रकम उपलब्ध गराइएको हो। तथ्याङ्क प्रमाणीकरण गर्न बाँकी रहेका 1400 जति घरधुरीलाई पनि 3 दिनभित्र रकम वितरण गरिसकिने सरकारको योजना छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र रौतहटका उखु किसानलाई अनुदान बापत 10,43,00,000 रूपियाँ भुक्तानीका लागि निकास गरेको छ। गत आर्थिक वर्षको उखु उत्पादनमा आधारित अनुदान बापत पाउनुपर्ने उक्त रकम मन्त्रालयले सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय कोलेनिकामा निकास गरेको हो। मन्त्रालयका अनुसार उक्त रकम बर्दिया र रौतहटका 4,842 उखु किसानलाई वितरण गरिनेछ। कोलेनीका मार्फत उक्त अनुदान रकम सिधै किसानका बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ। चाडपर्वको मुखमा किसानले लामो समयदेखि पर्खिरहेको अनुदान रकम पाउने भएका हुन्।
0: औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रिय मापदण्ड टीआरएस पूरा नगरेका 47 थरीका औषधिको उत्पादनलाई आयातमा रोक लगाएको छ। विभागका महानिर्देशक भरत भट्टराईका अनुसार असोज 20 गतेको निर्णयबाट यी औषधिको उत्पादन अनुमति र दर्ता प्रमाणपत्र खारेज गरिएको हो। विभागले बजारमा अहिले बिक्री भइरहेका मौजात औषधिमा भने रोक नलगाएको स्पष्ट पारेको छ। इम्युनो सप्रेसेन्ट वर्गका यी औषधिहरूको गुणस्तर र सुरक्षाका लागि विभागले जोखिम मूल्याङ्कन गरिरहेको छ। जोखिम मूल्याङ्कन कागजात सन्तोषजनक भएका कम्पनीहरूलाई बढ़ीमा 3 महिनाका लागि आयात गर्न दिइने र त्यसका लागि मौजात विवरण बुझाउन भनिएको छ। तर बजारमा रहेका यी औषधिको प्रयोगबाट कुनै प्रतिकूल असर परेमा त्यसको सम्पूर्ण जिम्मेवारी औषधि दिने र प्रयोग गर्ने स्वयंले लिनुपर्ने विभागले जनाएको छ।
1: संगठित अपराधमा दावी नपुगेका मुद्दामा अब पीड़ित र पीड़क बीच मिलापत्र गर्न पाइने भएको छ। महान्याय अधिवक्ता कार्यालयले यस्ता मुद्दामा मिलापत्रको बाटो खोल्दै देशभरका सरकारी वकिल कार्यालयलाई सर्कुलर जारी गरेको छ। यसअघि संगठित अपराधसँगै ठगी वा चेक अनादर जस्ता कसूर जोड़िएर आउँदा संगठित अपराधबाट सफाई पाए पनि अन्य मुद्दामा के हुने भन्ने कानूनी अन्यल थियो। नयाँ निर्णय अनुसार संगठित अपराधमा दावी नपुगे पुनरावेदनको प्रक्रिया समेत सकिएको अवस्थामा ठगी, सहकारी ठगी, चेक बाउन्स, अनुचित लेनदेन, वैदेशिक रोजगार र आपराधिक उपद्रव जस्ता मुद्दामा पीड़ितको सहमतिमा मिलापत्र गराउन सकिनेछ। सरकारी वकिलले पीड़ितको सहमति अनुसारको निवेदन अदालतमा पेश गरेपछि मिलापत्रको प्रक्रिया अघि बढ़ने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ।
0: यस्तै अवैध रूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकी छिपी बसिरहेका 10 जना विदेशी नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले आज उनीहरूलाई नियन्त्रणमा लिई अध्यागमन विभागको जिम्मा लगाएको छ। पक्राउ पर्नेमा 45 वर्षीय मोहम्मद मुख्तर हुसेन, 39 वर्षीय अब्बास अली, 46 वर्षीय रफिक आलम, 40 वर्षीय मोहम्मद अरिफ सोसन, 30 वर्षीय अजिजुल, 29 वर्षीय अब्दुल, 37 वर्षीय मोहम्मद आलम करीम, 36 वर्षीय मेहताब मण्डल, 20 वर्षीय रातुल इस्लाम र 30 वर्षीय बसर खान रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। नेपाल परिवेशमा सुदूरपश्चिममा बजेट पारित भएपछि सांसदकै राजीनामा लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: ढुकढुक होइन ढुक्क महालक्ष्मी अभिकर्ता
1: महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
2: गुणस्तरीय प्लम्बिङको
3: अमेरिकन लाइज भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने वर्ष भरिहरू चाहिएको एनएसएफ प्रमाणित फ्लोगार्ड प्रसिद्ध प्रोडक्टहरू लेड फ्री युवी रेसिस्टेन्ट र हाई भएको
4: यो हो सञ्चार नेटवर्क रुम्दै हुनुहुन्छ नेपाल परिवेश समको आवाज
5: सञ्चार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
6: पछिल्लो चार दिनमा 4,00,000 यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्। घटस्थापनादेखि आजसम्म सो संख्यामा मानिसहरू दशैं मनाउन गाउँ फर्किएका नेपाल यातायात व्यवसायी महासंघले जनाएको छ। आज मात्रै 80,000 यात्रु गाउँ फर्किएका छन्। मुख्य गन्तव्यतर्फ जाने यात्रुले काठमाडौँका विभिन्न स्थानबाट अग्रिम टिकट बुक गर्ने क्रम धमाधम भइरहेको छ। आजसम्म झण्डै 2,00,000 मानिसले अग्रिम टिकट काटेको यातायात व्यवसायी महासंघले जनाएको छ। आजको यात्रुको चाप बढ़ेछ सँगै तीन घुँडाले सवारी साधन दिएको महासंघका महासचिव गौतमले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिनुभयो।
7: भोलि पर्सि तीन दिन यो तीन दिन यात्रुको चाप अधिकतम बढ़ने सम्भावना पनि देखिएको छ र त्यसको चाहिँ नि शुरूआत भोलि 10 बजे भित्र नै थाहा हुन्छ कि कतिको मान्छेहरूले टिकटका लागि चाहिँ नि बसपा जङ्गबु बस पार्कमा चाहिँ नि आउने संख्या वृद्धि हुन्छ। त्यसले नै हाम्रो चाहिँ नि यात्रुको चाप पर्सि र निको पर्सि दुई दिन बढ्ने चाहिँ नि अष्टमीसम्म चाहिँ नि यात्रु बढ्ने सम्भावना हो। थप बस सञ्चालन गर्ने तयारी त यात्रुको वृद्धिसँगै यातायातका सवारी साधन दिवा तथा रात्रि सेवामा वृद्धि गर्ने कुरो चाहिँ छ। नत्र अहिलेको चाहिँ नि कन्डिसनमा हामीले तीन गुणा चाहिँ नि दैनिक चाहिँ नि सामान्य परिस्थिति सञ्चालन हुने सवारी साधन र अहिले यो चाहिँ नि घटस्थापनापछि तीन गुणा हामीले वृद्धि गरिसकेका छौं।
6: तर दशैंको यात्रामा यात्रुको चाप सँगै सड़कको अवस्थाले पनि चुनौती थपेको छ। बाढ़ी पहिरो र सड़क मर्मतका कारण विभिन्न राजमार्ग तथा सड़क खण्डमा यात्रा सहज हुन नसकेको महासंघका महासचिव गौतमले बताउनुभयो।
7: अहिले चाहिँ नि अब दैनिक रूपमा पहिरो आउने, बाटो अवरोध हुने, गाड़ी जाम हुने विभिन्न कारण छ र अस्तिको चाहिँ नि दिन दिन यो बाटो चाहिँ नि फेरि चाहिँ नि भत्कियो हो। धादिङमा भत्किसकेपछि करिब 80,000 दुई दिन बस पार्कमै बस्न पर्यो र विभिन्न डाइभर्ट गरेर चाहिँ नि कान्ति पथ, त्रिभुवन पथ हुँदै बाहिरिन पर्यो र कठिन यात्रा गर्नु पर्यो। त्यस कारणले पनि यात्रुको आगमन र चाप कम देखिएको छ। कुन रूटलाई भन्दा पनि सबै रूटहरू जोखिमपूर्ण छन्। हामीले चाहिँ नि सड़कको अवस्था जीर्ण भए पनि हामीले चाहिँ नि यात व्यवसाय राष्ट्रिय महासंघसँग आबद्ध भएका देशभरिका हाम्रा चाहिँ नि संघ कम्पनी प्रणालीले यो चाहिँ नि राज्यलाई यस्तो हामी सहयोग गर्नुपर्छ। हामी चाहिँ नि कटिबद्ध भएर सबै क्षेत्र भएको भएर छ र त्यस्तै अनुसार नेपाल सरकार निकायशील भएको जा
5: सुदूरपश्चिम प्रदेशमा यहाँदेखि रोकिएको कानूनी बाटो अप्लेको छ। प्रदेश बजेट सम्म विधेयकलाई प्रदेश प्रमुख नजीर मियाले प्रमाणीकरण बजेट कार्यान्वयनको बाटो खोलेको हो। प्रदेश संविधानको धारा 2 बमोजिम आर्थिक वर्षको सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट रकम विनियोजन गर्ने र खर्च गर्ने विधेयक र अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न प्रमाणीकरण गर्नुभएको हो। बजेट पारित भएपछि सत्तारूढ नेकपा एमालेभित्र सतहमा आएको छ। पक्षमा मतदान गरी बैठकपछि दलले सन्दुर थापा र धर्मराज पाठकलाई

0: गरेको थियो। साथै पाठकलाई समितिको फिर्ता बोलाउने निर्णय गरेको थियो। हतारमा बजेट पारित गरिएको भन्दै बीरबहादुर थापाका बीच बेलुकी पाठ लागेपछि प्रदेश सरकारले छानबिन जनाएको छ। सभामुख भण्डारीका अनुसार आगामी कार्तिक 20 गते भित्र पूरक बजेट ल्याउने तयारी समिति
1: घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सम्पन्न भएको छ। नगरमा सम्पन्न मुख्यमन्त्री सम्मेलनले प्रहरी समायोजन वित्तीय प्रशासनिक अधिकार अविलम्ब हस्तान्तरण गर्न आग्रह गर्दै कोशी घोषणा दुई जारी गरेको छ। हिजो र आजपछि जमा शान्ति अधिकारका लागि आवश्यक जनशक्ति तत्काल हस्तान्तरण गर्न संघीय सरकार माग गरिएको छ। वित्तीय समानीकरण अनुदान कटौती नगर्न प्राकृतिक न्यायचित रूपमा बाँडफाँड गर्न बुरोपना हटाउन संघीय निकाय तथा प्रदेश वा स्थानीय तहलाई बुझाउन थ्री करिडोर हवाई सम्पर्क विस्तार गर्छ। साथै जलवायु परिवर्तन र विपद व्यवस्थापनमा संयुक्त पहल गर्ने निर्णय पनि सम्मेलनले गरेको छ। निरन्तर समन्वय गर्न साथै प्रदेशका रहने गरी अन्तर प्रदेश साझेदारी मंच गठन गरिएको घोषणा पत्रमा मुख्यमन्त्रीहरू र सुदूर प्रमुख सचिवले हस्ताक्षर गर्नुभएको
0: नेपालको विद्युत व्यापारमा अब निजी क्षेत्रले तपमा प्रवेश पाउने भएको छ। विराज भक्त श्रेष्ठले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति आशय पत्र दिने आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा जानकारी दिनुभएको छ। मन्त्रालयमा पत्रकार सम्मेलन नै गरेर पछिल्लो छ महिनाको प्रगति सार्वजनिक दशैं अगाडि नगरी प्रेको भन्दै उहाँले माग पूर्ति गर्ने आयोजनालाई प्राथमिकता दिए। यसैगरी नेपाल भारत बीचको विद्युत आयात निर्यात क्षमतामा पनि वृद्धि गरिएको छ।
1: सरकारले देशभरका राष्ट्र सेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य रूपमा आबद्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्थालाई कड़ाईका साथ कार्यान्वयन गर्दै खाद्य स्वच्छता मन्त्रालयले सबै सरकारी कर्मचारीलाई बीमाको दायरामा ल्याउन भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन पत्र पठाएको छ। मन्त्रालयले संघीय मन्त्रालय सचिवालय आयोग प्रदेश र स्थानीय तहसम्म कार्यरत सम्पूर्ण कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन आवश्यक समन्वय सहजीकरण र पत्रसार गरिदिन अनुरोध गरेको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्दै सरकारी सेवामा कार्यरत कर्मचारीको स्वास्थ्य बीमामा आबद्धता विस्तार गर्ने उद्देश्यले यस्तो पहल गरिएको मन्त्रालयले जनाएको छ।
0: यस्तै सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसंचार कम्पनी टेलिकमको सिम कार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ। सूचना तथा संचार मन्त्री विक्रम तिमिल सेनाले आज मन्त्रालयबाट हुलाक सिम सेवा शुभारम्भ गर्नुभयो। सो सेवा संचालनमा आएसँगै अब नागरिकले टेलिकमको सिम कार्ड संचार कार्यालयसम्म यस सेवा अन्तर्गत ग्राहकले अनलाइन आवेदन दिई आफ्नो नयाँ प्रिपेड फिजिकल सिम कार्ड हुलाक मार्फत घर दैलोमै प्राप्त छन्।
1: यस वर्षको मनसुनी वायु सरदर समयभन्दा करिब दुई हप्ता ढिलो गरी नेपालको सम्पूर्ण भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। गत असोज 17 गतेदेखि बाहिरिन शुरू भएको मनसून आजदेखि देशैभरबाट पूर्ण रूपमा हटेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार नेपालमा सामान्यतया अक्टोबर 2 मनसून बाहिरिने सरदर मिति भए पनि यसपटक भने 12 दिन ढिलो गरी बाहिरिएको हो। यसअघि सुदूरपश्चिम कर्णाली लुम्बिनी र गण्डकीका पश्चिमी भूभागबाट मनसून क्रमैसँग बाहिरिन थालेको थियो। मनसुनी प्रणाली पूर्ण रूपमा बाहिरिए पनि स्थानीय वायुको प्रभाव अझै रहन भएकोले जनाएको र पछिल्लो वाला निकायलाई अनुरोध गरेको छ।
0: परिवेशमा अन्तर्राष्ट्रिय र खेल समाचार बाँकी नै छन्।
2: कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। आहा खबर डट जहाँ चोइस गर्न सक्नुहुन्छ। आफ्नो रुचि समाचार समता विचारमा सन्तुलन। कम्तीमा मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खबर कममा

0: हार्डवर्क र तपाईँ सुन्दै नेपाल परिभ्रमण समयको
1: .com प्रस्ताव कार्यालय काभ्रे दशैं अवधि भएर टिप्पर कार्यालय गर्दै असोज 31 फूलपाती जिल्लाभित्र पूर्ण रोक लगाइएको जनाए प्रत्यक्ष समितिको हिजो बसेको बैठकको निर्णय अनुसार जिल्लाभित्र सञ्चालन नगर्न नगराउन सहायक एवं सूचना महेन्द्र जानकारी दिनु भाजमार्ग लगायत जिल्लाका प्रमुख सड़कमा सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा आवागमन सहज र सुरक्षित गर्ने भयो।
2: मकवानपुरको हेटोडा उप महानगरपालिका गुम्बा चुने आज बिहान भएको छ। मृत्यु हुने नगरपालिका 9 निवासी 55 वर्षीय तामाङ रहेका रौतहटमा 2 वर्षीय बान्द्रपुर नगरपालिका स्थित भित्री स्कूल बसको घटनास्थलमै
1: शिकार आरमा

0: संवैधानिक शिकारको कोटा तय गर्न भन्ने रहेको छ। यसअघि विक्रम सोन नानसीमा गरी एको गणना अनुसार आरक्षमा 1290 नाउ र 744 झारल फेला परेका थिए।
1: उनको भरतपुर महानगरपालिका र बजार क्षेत्रमा क्यामेरा मार्फत निगरानी बढ़ाइएको छ। महानगर प्रहरी कार्यालय संघको सहकारीमा 418 नयाँ सीसी क्यामेरा जडान गरेको छ। यसअघि जडान भएका पुराना काम नगर्ने 204 सीसी क्यामेरालाई यसै प्रणाली अन्तर्गत ल्याउने गरी सपारिएको छ। यससँगै 622 क्यामेरा महानगरभित्र जडान हुने भएका छन्।
0: शेयर बजारमा नेप्सी परिसूचक आज दोहोरो अंकले बढ़ेको छ। यससँगै परिसूचक नेप्सी 21.32 अंक सकारात्मक देखियो। 4.12 अंक नेप्सी परिसूचक दोहोरोको तुलनामा अर्ब रूपियाँको कारोबार भएको छ। आज कम्पनीको शेयर मूल्य बढ्दा 80 कम्पनीको शेयर मूल्य घट्यो भने 9 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले गरीब तथा संकटापन्न देशलाई बिना ब्याज ऋण सहायता बढ़ाउन विश्व समुदायसँग आह्वान गरेको छ। बैंककमा आज आयोजित आईएमएफ र विश्व ब्यांकको वार्षिक बैठकमा प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विकसित र विकासशील मुलुक बीचको आर्थिक खाडल झनै फराकिलो बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। न्यून आय भएका मुलुकलाई सहुलियतपूर्ण एवं शून्य ब्याजदरमा ऋण उपलब्ध गराउन आईएमएफको गरीबी न्यूनीकरण कोष पीआरजीटी र विपद राहत कोष सीसीआरटीमा थप रकम जुटाउन उहाँले सदस्य राष्ट्रलाई आग्रह गर्नुभएको हो। जर्जिएभाका अनुसार घट्दो विकास सहायता, बढ़दो ऋण लागत र आर्टिफिसियल इन्टेलिजेन्स एआईको तीव्र विकासका कारण साना तथा कमजोर अर्थतन्त्र भएका मुलुक अझ पछाडि धकेलिने जोखिम बढ़ेको छ। आईएमएफले सन् 2026 विश्व अर्थतन्त्र 3.1% विस्तार हुने प्रक्षेपण गरे पनि धेरैजसो विकासशील देशको आर्थिक वृद्धिदर भने सुस्त रहने अनुमान गरेको छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशबीच ऊर्जा युद्ध विराम भएको दावी गरेकै बीच रूसले युक्रेनका ऊर्जा संरचनामा ठूलो क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ। गैराती भएको यो शक्तिशाली आक्रमणपछि राजधानी किव र खार्किव सहितका क्षेत्रमा कम्तीमा 6 लाख मानिस बिजुलीविहीन बनेका बीबीसीले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार राजधानी किव र आसपासका क्षेत्रका साथै उत्तर पूर्वी शहर खार्किवका महत्वपूर्ण ऊर्जा संरचनाहरूमा रूसले लक्षित प्रहार गरेको छ। किवमा आक्रमणबाट 3 जनाको मृत्यु भएको छ भने 21 जना घाइते भएका छन्। युक्रेनी वायुसेनाले 40 ब्यालिस्टिक र क्रूज मिसाइल तथा 128 ड्रोन प्रहार गरेकोमा अधिकांशलाई विफल पारिदिएको जनाएको छ। रूसी रक्षा मन्त्रालयले भने युक्रेनी सेनाले प्रयोग गर्दै आएका संचार र ऊर्जा संरचनालाई निशाना बनाएको बताउँदै आफ्नो क्षेत्रतर्फ आएका 902 युक्रेनी ड्रोन खसालेको दावी गरेको छ। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत रूस र युक्रेन बीच ऊर्जा युद्ध विराम लागू भएको घोषणा गर्नुभएको थियो। एक 128 ड्रोन प्रहार गरेकोमा अधिकांशलाई विफल पारिदिएको जनाएको छ। रूसी रक्षा मन्त्रालयले भने युक्रेनी सेनाले प्रयोग गर्दै आएका संचार र ऊर्जा संरचनालाई निशाना बनाएको बताउँदै आफ्नो क्षेत्र

0: नेपाल खेल समाचार आज राति नौ खेल सिटी र फ्रेन्स मारिएको छ। दुई टोली बीचको खेल नेपाली समय अनुसार शुरू हुनेछ। फेनोर र कोमोएसके त्यसै गरी अन्य खेलमा रियल मेड्रिड ले इटालियन क्लब रोमाको सामना गर्नेछ भने एस्टन भिल्ला बोरुसिया डर्टमन्ड र रियल बेटिस लगायतका टोलीहरू पनि मैदानमा उत्रनेछन्। च्याम्पियन्स लीगको नयाँ ढाँचा अनुसार लीग चरणमा प्रत्येक टोलीले आठ आठ खेल खेल्नेछन् र तीनै खेलको नतिजाका आधारमा नकआउट चरणका टोलीहरूको टुङ्गो लाग्नेछ।
1: सरकारले 20औं एसियाली खेलकुद एसियन गेम्समा नेपालका लागि कास्य पदक जित्न सफल खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ। मन्त्री परिषदको निर्णय भएको केही दिनमै नियमावली अनुसार तोकिएको पुरस्कार रकम सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिएको हो। जापानको नागोयामा सम्पन्न 20औं एसियन गेम्समा पदक जिताउन सफल कराटेका तेन्जिङ शेर्पा छ लाख पचास हजार रहेका छन्। उनका प्रशिक्षक कुशल श्रेष्ठले 1,30,000 र व्यवस्थापक युवराज लामाले 65,000 रूपियाँ पाएका छन्। यस्तै काफ्रे पदक विजेता महिला कबड्डी टोलीका खेलाड़ीहरूले जनै 1,95,000 रूपियाँ प्राप्त गरेका छन्। कबड्डीका मुख्य प्रशिक्षक 1,00,000 तथा शिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले समान 65,000 रूपियाँ प्राप्त गरे। गत असोज 23 गतेको मन्त्री परिषद बैठकले पुरस्कार रकम खातामै पठाइदिएपछि कराटेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सामाजिक सञ्जाल मार्फत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन्।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: 13 मध्ये 10 राजदूतको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन। रासोपाद्वारा स्थानीय चुनावको उम्मेद्वार छान्न 100 पूर्णाङ्कको परीक्षा।
0: अण्ड नपुगेका 47 थरीका औषधिको उत्पादनलाई आयातमा रोक। संगठित अपराधमा दावी नपुगेका मुद्दामा अब मिलापत्र गर्न पाइने।
1: दुई हप्ता ढिलो गरी यस वर्षको मनसून बाहिरियो। स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै रहने। अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगर घोषणा पत्र जारी गर्दै सकियो।
0: गरीब देशलाई बिना ब्याज ऋण बढ़ाउन आईएमएफको आह्वान। युक्रेनका ऊर्जा संरचनामा रूसको भीषण हमला। 6 लाख मानिस बिजुली विहीन।
1: र यूईएफए च्याम्पियन्स लीगमा आज राति 9 खेल हुँदै नेपाल सरकारद्वारा एसटीआर पदक विजेता र प्रशिक्षकलाई नगद पुरस्कार प्रदान।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार सारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

रेडियो थाहा संचार 99.9 4 निष्पक्ष सक्रियताको अभ्यास।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा दिल्लीमा गृहमन्त्री सुदन गुरुङको भारतका गृहमन्त्री र विदेश मन्त्रीसँग भेट, के कुरा भए?
1: यो प्रशासन सुरक्षा, शान्ति सुरक्षा, बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो।
0: नेपालबाट आज बाहिरिएको मनसुनी वर्षा प्रणाली बारे सुन्नुहुनेछ एक मौसम अधिकारीसँग कुराकानी।
2: यो वर्ष चाहिँ सरदर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ, तर जुन यो लास्ट देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ सबै यो रेनफल सबै नै अलिकति बढी देखायो।
0: र युक्रेनी ऊर्जा पूर्वाधारमा रूसले गरेका पछिल्ला भीषण आक्रमण बारे सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको कियेभको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। युक्रेनले आफ्नो ऊर्जा पूर्वाधारमा भएको अर्को ठूलो आक्रमणका कारण 6 लाख मानिस विद्युत सेवाबाट वञ्चित भएको जनाएको छ। कियेभ र खार्किभ आसपासका इलाकालाई लक्षित गरी रातभरि गरिएको बम हमलामा कम्तीमा 6 जना मारिएका छन्। एक युक्रेनी सांसद लिसायास्को भन्छिन्, हामीसँग पानी छैन, बिजुली छैन, कियेभमाथि प्रहार गरिएका दर्जनौ बलिस्टिक क्षेपास्त्रका कारण म रातभरि निदाउन सकिन। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात भएको आक्रमणबारे पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। कियेभले अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संसार सञ्जाल सीमित तुल्याएर युक्रेनको युद्ध अभियान प्रभावित तुल्याएको आरोप लगाएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन। रूस र जर्मनी बीचको नर्ड स्ट्रीम ग्यास पाइपलाइन विस्फोट गराएको आरोप लागेका एक व्यक्तिका वकिलहरूले जर्मन अदालत समक्ष उक्त विस्फोटलाई वैध मान्न सकिने तर्क गरेका छन्। प्रतिवादी सेर्हीके युक्रेनी सेनाका अधिकृत थिए र उनले सन् 2022 पाइपलाइन ध्वस्त पार्ने गरी भएको विस्फोटमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन्। प्रतिरक्षा बहस शुरू गर्दै उनका वकिलले भने कुनै व्यक्तिलाई हानि नपुर्याएर आक्रमणकारीका पूर्वाधार नष्ट गर्नु गैर कानूनी हुन्छ वा हुँदैन भनी प्रश्न उठाए। अभियोजनकर्ताहरूले पाइपलाइन जस्ता सर्वसाधारणका पूर्वाधार नष्ट गर्नु युद्ध अपराध ठहरिन सक्ने जिकिर गरेका छन्। साउदी अरबको प्रमुख तेल कम्पनी अरामकोको दहरान स्थित मुख्यालयमा मंगलबार राति ठूलो क्षति भएको बताइएको छ। यमनबाट हुथी विद्रोहीहरूले क्षेपास्त्र र ड्रोन मार्फत साउदी अरबलाई निरन्तर निशाना बनाइरहेका बेला उक्त खबर आएको हो। घटनाबारे जानकारी राख्ने स्रोतहरूले समाचार संस्था रोयटर्सलाई बताए अनुसार उक्त परिसरभित्र रहेको एउटा भवनका विभिन्न तलामा आगो फैलिएको थियो। रियादमा पुनः ठूला विस्फोटहरूका आवाज सुनिएका छन् र इरान समर्थित हुथी विद्रोहीहरूले साउदी तेल संरचना र विमानस्थलहरूमा आक्रमण जारी राख्ने धम्की दिएका छन्। चीनको सरकारी तथ्याङ्कले आफ्नो देशबाट हुने निर्यातमा उल्लेख्य वृद्धि भएको देखाएको छ। सेप्टेम्बर महिनामा गत वर्षको सोही अवधिको तुलनामा निर्यात 36% बढ़ेको छ, जुन अपेक्षाभन्दा निकै धेरै हो। साना विद्युतीय उपकरणदेखि आर्टिफिसियल इन्टेलिजेन्स डेटा सेन्टरहरूका लागि आवश्यक प्राविधिक सामानको अधिक माग नै निर्यात बढ़नुको कारण भएको बताइएको छ। र इण्डोनेसियाली स्वास्थ्य अधिकारीहरूले विगत 2 महिनामा 2,50,000 भन्दा बढ़ी मानिसहरूमा श्वास प्रश्वास सम्बन्धी समस्या देखा परेको बताएका छन्। डढेलोको धुवाँबाट देशभरि र दक्षिण पूर्वी एसियाको ठूलो भागसम्म वायु प्रदूषण फैलिएको घटनासँग त्यसको सम्बन्ध रहेको उनीहरूको भनाइ छ। इण्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले डढेलो निभाउन थप साधन स्रोत परिचालन गर्न निर्देशन दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेक सम्मेलनमा सहभागिता जनाउने क्रममा भारत पुगेका गृहमन्त्री सुदन गुरूङले दिल्लीमा हिजो र आज त्यहाँका गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग भेट गरेका छन्। सम्मेलनको छेकोमा गृहमन्त्री अमित शाहसँग भएको द्विपक्षीय वार्ता मुख्य रूपमा सीमा सुरक्षा मामिलामा केन्द्रित भएको दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ। विदेश मन्त्री एस जयशंकरसँग भने गुरूङ नेपाल फर्कने क्रममा दिल्ली विमानस्थलमा संयोगवश संक्षिप्त भेट मात्र भएको बताइएको छ। ती भेटहरूमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे पनि कुरा भएको बताइएको छ। यसै विषयमा केही बेर अघि हामीले दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापालाई सम्पर्क गरी शुरूमा उनलाई विस्तृत वार्ता भएको भनिएको भारतीय समकक्षी अमित शाहसँग के कुरा भए भनी सोधेका छौं।
1: विशेष गरी अब उहाँहरूको आफ्नो गृह प्रशासन सुरक्षा, शान्ति सुरक्षा, बर्डर सुरक्षा लगायतका विषयमा कुरा भयो। दुईजनाको बुझाइ एउटा के थियो भने अब छिमेकी राष्ट्रहरूको सुरक्षाहरूलाई चाहिँ एकअर्कासँग लिङ्क हुन्छ र कुनै देशमा सुरक्षा भएन भने अर्को देशमा त स्पिल ओभर इफेक्ट हुन सक्छ। त्यसैले आफ्नो देशभित्रको सुरक्षाको गृह प्रशासनको जिम्मा चाहिँ हामीले आफ्नो तरिकाले जिम्मेवारी कुरा गरि नै राखेका छौँ र त्यो गर्दाखेरि चाहिँ एक अर्काको देशको सुरक्षाको बारेमा पनि हामीले ध्यान दिनुपर्छ। बर्डर एरियामा चाहिँ कहिले काहीँ केही तत्त्वहरूले ओपन बर्डरको फाइदा लिएर चाहिँ बर्डरलाई एक्सप्लोइट गर्न खोजिरहेका हुन्छन्, त्यस बारेमा हामी चनाखो हुनुपर्छ। चाहे ड्रग स्मग्लिङ होस्, चाहे काउन्टरफिट करेन्सीका कुराहरू हुन्, त्यस बारेमा हामी चनाखो हुनुपर्छ। त्यसमा चाहिँ हामीले अब के कसरी सकिन्छ एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ उहाँहरूको छलफल केन्द्रित थियो।
0: जस्तो अब आज त्यहाँका विदेश मन्त्री एस जयशंकरसँग पनि कुरा भयो, दुई त्यहाँका सरकारका प्रभावशाली मन्त्रीहरूसँग कुरा हुँदाखेरि चाहिँ जुन अहिलेको नेपालको सरकारप्रतिको उनीहरूको बुझाइ, उनीहरूका जिज्ञासा के कस्ता थिए, के कुरा भए?
1: यस जयशंकरज्यूसँग चाहिँ हाम्रो प्लान भेट होइन। जयशंकरज्यू पनि विदेश जाँदै हुनुहुन्छ उहाँ आफ्नो भ्रमणमा। उहाँहरू दुवैजनाको चाहिँ एयरपोर्टमा संयोगवश भेट भए पनि उहाँहरू लगभग 15-20 मिनट चाहिँ छलफल गर्न समय उहाँहरूले पाउनुभयो। र त्यस बीचमा चाहिँ विशेष गरी उहाँहरूको बीचमा चाहिँ ठ्याक्कै अफिसियल कुराकानी भन्दा नि अनौपचारिक कुराकानी भएको थियो। जयशंकरज्यूले आफ्नो नेपाल भ्रमण पछिल्ला वर्षहरूमा भएका भ्रमणहरूको बारे पनि उहाँले सम्झिनुभयो।
0: जस्तो अब धेरैले चासोपूर्वक हेरिरहेको एउटा विषय चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहको जुन हुने भनिएको भारत भ्रमणका बारे पनि छ, त्यसबारे चाहिँ के कुरा भए?
1: त्यसबारेमा हिजो माननीय गृहमन्त्रीज्यूहरूको भ्रमणको बेला सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको जुन भविष्यमा हुने भ्रमण, त्यसको लागि हामीले गर्नुपर्ने तयारी के छ हामी गर्दैछौ भन्ने किसिमले चाहिँ हाम्रो माननीय गृहमन्त्री सुदन गुरुङज्यूले भन्नुभयो। र त्यसबारेमा चाहिँ भारतका गृहमन्त्री अमित शाहले चाहिँ हामी उहाँलाई भारतमा स्वागत गर्न इच्छुक छौँ, उहाँको भ्रमणले नेपाल भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन सकिनेछ भन्ने बारेमा उहाँले विश्वास व्यक्त गर्नुभएको थियो।
0: उनी थिए दिल्ली स्थित कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा। अर्को विषय, गत भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीकै झल्को दिने गरी गत आइतबार बुढ़ी गण्डकीमा आएको बाढ़ी समेत हिम पहिरोबाटै शुरू भएको देखिने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद प्रहरीले बुढ़ी गण्डकी बाढ़ीमा भोटेकोशीको तुलनामा 1/4 मात्रै पानीको मात्रा पाइएको र त्यसको वेग पनि रसुवाबाट शुरू भएको बाढ़ीको तुलनामा आधा मात्र रहेको बताए।
4: पछिल्लो अपडेटहरू हेर्दाखेरि चाहिँ त्यो हिम क्षेत्रबाटै शुरू भएको देखिन्छ। करिब 5,000 मिटरकै आसपासमा भएको हिम क्षेत्र, पर्मा फ्रस्ट भन्छौँ हामी, जमेको जमिन, ठुलो क्षेत्र चाहिँ फेल भएको छ र यो खसेको देखिन्छ र तल आउँदाखेरि यो पहिरो पनि यसले ट्रिगर गरेको जस्तो देखिन्छ। त्यस हिसाबले अब यो बुढी गण्डकी बाढीलाई रसुवा भोटेकोशी बाढीसँग करिब करिब समानता धेरै नै भएको भनेर भन्न चाहिँ मिल्छ। चाहिँ यो रसुवा भोटेकोशी बाढीको हामीमा जति पानीको मात्रा चाहिँ तत्कालिक रूपमा संलग्न थियो भन्यौँ, करिब 200 करोड घनमिटर, यतापट्टि हेर्दाखेरि चाहिँ त्यो 50 लाख घनमिटर मात्रै देखिन्छ। रसुवा भोटेकोशीमा चाहिँ अलिक बढी गेग्रान भन्छौँ हामी टेब्रिज चाहिँ थियो, त्यसमा ढुङ्गा रोडा बालुवाको मात्रा बढी थियो भने यतापट्टि चाहिँ अलिक बढी माटो, कालो माटो देखिन्छ।
5: यसलाई पनि हामीले हिम पहिरोबाट सिर्जित बाढी भन्न सकिने भयो।
4: पछिल्लो तस्विरहरू निहालिराख्दाखेरि चाहिँ यो हिम क्षेत्रबाट भन्ने चाहिँ कन्फर्म नै भयो।
5: भोटेकोशीको तुलनामा बुढी गण्डकीमा कम क्षति हुनुमा चाहिँ यसमा पानीको मात्रा नै कम भएर हो अथवा अरू के कारण हुन सक्छन्?
4: पानीको परिमाण केही कम थियो भन्न मिल्छ, त्यसले गर्दाखेरि तुलनात्मक रूपमा कम घरहरू, कम बस्तीहरू जोखिममा थिए। आम मानिसले, नागरिकले सिकेको र त्यो अनुसार व्यवहार गरेको पनि देखियो।
5: यो पूर्व सूचना पनि यसमा हामीले दिने सन्देशको भित्रपट्टिको विषयवस्तु भोटेकोशी बाढी भन्दा केही फरक थियो कि हामीले सामान्य बाढी मात्रै आउँदैछ भनेर पठाएको थियौँ?
4: अलिकति फरक चाहिँ हामीले गरेका थियौँ। हाम्रो एसएमएसमा हामीले अर्को सूचना आउँदासम्म सुरक्षित र अग्लो स्थानमा गएर रहन भनेर अनुरोध गरेका थियौँ। बुढी गण्डकीतर्फ चाहिँ अलिक 2-3 इपिसोडमा बाढी आयो। पहिला अलिक सानो बाढी आयो, मानिसहरूलाई अलिक सचेत गराउने किसिमबाट त्यो बाढी देखिन्छ, त्यसले क्षति चाहिँ पुर्याएको थिएन। दोस्रो बाढी अलिक ठुलो आयो र तेस्रो बाढी यो करिब करिब एक एक घण्टाको अन्तरालमा तिनवटा बाढीहरू आएको छ। अब त्यो आउनुमा के कारण थियो भन्ने चाहिँ अध्ययनकै क्रममा छौँ हामी।
5: बाढीको भावको तीव्रता चाहिँ भोटेकोसी भन्दा कति कम थियो?
4: औसत गति चाहिँ निकालेर हेर्दाखेरि करिब करिब 40-50 किलोमिटर प्रति घण्टा औसत तारुघाटसम्मको गति देखिन्छ। अब यता भोटेकोसीतर्फ हेर्दाखेरि चाहिँ त्यो गति 100 भन्दा बढी थियो। अब उच्चतम गति त 180 भन्दा माथि नै पायौँ हामीले।
0: उनी थिए जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुली, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोसी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। नेपालबाट यो वर्षको मनसून 119 दिनमा आज बुधबारबाट बाहिरिएको मौसम अधिकारीहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदर मितिभन्दा ढिलो गरी असार 5 गते भित्रिएको मनसुनी वर्षा प्रणाली ढिलो गरेरै असोज 28 बाहिरिएको हो। समग्रमा यो वर्षको मनसून कस्तो रह्यो? यो प्रश्न केही बेर अघि मैले विभागकी प्रवक्ता मौसमविद विभूति पोखरेललाई सोधेको थिएँ।
2: समग्रमा नर्मल जस्तै देखिया छ देशभरिको। अब यसमा पनि स्थान विशेषमा अब कतै नर्मल हुने होइन, कतै चाहिँ अब नर्मल भन्दा कम, कतै चाहिँ अलिकति बढी देखिया।
0: कुन भेगमा धेरै पानी पर्यो, कुन भेगमा अलिक कम पर्यो?
2: पश्चिमका पहाड़ी भूभागहरू, कोशी प्रदेशका पहाड़ी भूभाग, बागमती प्रदेशका पहाड़ी भूभाग, त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा चाहिँ नर्मल जस्तै देखिया छ भने कोशी प्रदेशको पहाड़ी तथा यो तराईका भूभाग, त्यस्तै मध्य प्रदेशका केही स्थानहरूमा चाहिँ यो नर्मल भन्दा चाहिँ कम देखिया।
0: यो वर्ष ढिलो गरी भित्रिएको मनसुन अब बाहिरिँदा पनि लगभग 12 दिन ढिलो बाहिरियो सर्दर मिति भन्दा, त्यसले चाहिँ मनसुनी प्रवृत्ति कस्तो बनिरहेको संकेत गर्छ?
2: सुरुमा पूर्वानुमान गर्दाखेरि पनि अब यो वर्ष चाहिँ सर्दर भन्दा कम वर्षा हुने नै भनिरहेको थियौँ होइन, तर जुन यो लास्टको देशैभरि वर्षा भयो यसले गर्दाखेरि चाहिँ सातै यो मनसुनको रेनफलको जुन छ नि यो सबै नै अलिकति देशभरि नै बढी देखाएको अवस्था चाहिँ छ। अहिले अब दशैं अलिकति ढिलो भएर हो, नभए पछिल्लो ट्रेन्ड हेर्ने हो भने चाहिँ विथड्रल चाहिँ अलि लामोसम्म नै बसेकै देखिया छ।
0: अब पानी परिहाल्यो भने कस्ता पानी पर्छन्? अब दसैँमा वर्षा हुने सम्भावना रहन्छ कि रहन्न मनसुन बाहिरिए पनि अन्य प्रणाली मार्फत?
2: तत्काल चाहिँ केही प्रणालीहरू बन्ने त्यस्तो चाहिँ देखिया छैन, र अलि सक्रिय खालको पश्चिमी वायुकै कारणले कुनै सक्रिय मौसम प्रणाली पनि अहिलेसम्म चाहिँ देखिया छैन। अब चाहिँ अब वर्षा बनाउने भनेको पश्चिमी वायुकै कारणले हो। कुनै अब बंगालको खाडी वा अरब सागरमा चाहिँ कुनै त्यस्ता चक्रवातहरू बनेको खण्डमा चाहिँ हामीलाई असर गर्ने हो होइन, नभए भने त अब यो पश्चिमी वायुकै कारणले वर्षा हुने हो। पश्चिमी वायुको कारणले हुने वर्षाहरूले चाहिँ अब यो माथिल्ला भूभागहरूमा चाहिँ हिमपात गराउने, असिना पानी पर्ने, हावाहुरी, त्यो सम्भावना चाहिँ रहन्छ। मनसुन जस्तो लामो समस्या बस्दैन होइन।
0: उनी छिन् जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल। अब एउटा अन्तर्राष्ट्रिय विषय, युक्रेनले आफ्ना ऊर्जा पूर्वाधारमाथि रूसले गरेको पछिल्लो भीषण आक्रमणबारे पनि सहयोगी देशहरूबाट कुनै पूर्व सूचना नपाएको बताएको छ। अमेरिकाले भने त्यसको खण्डन गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
3: आक्रमण रातभरि भएको अधिकारीहरूले जनाएका छन्, जसको निशाना कियव र खार्किभ क्षेत्रलाई बनाइएको थियो। बम हमलामा परेर कम्तीमा 6 जना मारिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगातार दोस्रो रात आक्रमण हुँदा पनि सहयोगी राष्ट्रहरूबाट आफ्नो सेनाले कुनै पूर्व सूचना नपाएको बताए। अमेरिकी कम्पनी स्पेस एक्समाथि स्टारलिङ्कको संचार सञ्जालमा अवरोध निम्त्याएको आरोप लगाउँदै त्यसले आफ्नो युद्ध मोर्चामा अप्ठ्यारो पुगेको पनि युक्रेनले बताएको छ। बीबीसीका संवाददाता ड्यान जोन्सन भन्छन्, रूसले के कहाँ र कति बेला आक्रमण गर्दैछ र त्यो कहाँ खस्छ भन्ने जानकारीको निम्ति युक्रेन अमेरिकी सैटेलाइट गुप्तचरीमा निर्भर हुने गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सूचना आदान प्रदान रोकिएको कुरा अस्वीकार गरेका छन्। युरोपीय संघले पनि गुप्तचरी सूचना रोकिएको कुनै संकेत नपाएको बताएको छ। स्पेस एक्सले भने कुनै प्रतिक्रिया दिएको छैन।
0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

0: 99.4 रेडियो थाहा संचार स्टूडियो टाइम
1: इट्स 9 PM.

0: भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्ने है, अरू सामान पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
2: अनि घरसर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसै त यही लिन आएको।
3: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: साथ जीवन भरको।
4: के छ साथी खबर, निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल, तिम्रो जीवन त खुसी छ नि?
5: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी, प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
4: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति।
5: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व, ढुकढुक होइन ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।

नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम डेशो खुशीको कनेक्शन। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: 99.4 रेडियो थाहा संसार स्टुडियो टाइम
1: इट्स 10 p.m.

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
2: AIO?
3: Yes, AIO. All in one mart. The best place for shopping.
4: के छ र हो खास त्यहाँ?
2: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
2: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart, helping make your life easier.
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समक्षमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: नमस्कार, देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को प्रस्तुति कार्यक्रम साझा नेपालमा यहाँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम साझा नेपाल देशभरिका विभिन्न सामुदायिक रेडियोका साथै हाम्रो सामाजिक सञ्जालमा पनि तपाईँले हेर्न र सुन्न सक्नुहुन्छ। कार्यक्रम साझा नेपालमा हामी विविध विषयमा छलफल गर्दै आइरहेका छौं। आज हामी विशेष गरेर बाँदरको व्यवस्थापनको बारेमा अनि ज्येष्ठ नागरिकका सवालहरू पाका पुस्ताका सवालमा कुराकानी गर्न गइरहेका छौं र कुराकानीको लागि यो दुईटै क्षेत्रमा विज्ञ हुनुहुन्छ। आज हामीसँग हुनुहुन्छ सुप्रसिद्ध जीव वैज्ञानिक, प्राणी शास्त्री, वन्यजन्तुका आनी बानीको अध्येता अनि धेरैले चाहिँ बाँदर विज्ञ भनेर पनि चिन्नुहुन्छ। उहाँ प्राणी शास्त्रमा र विभिन्न अनुसन्धानमा मात्र नभएर पछिल्लो समय चाहिँ पाका पुस्ताहरूको बारेमा, उहाँहरूको साहित्य लेख्ने, उहाँहरूका विभिन्न आवश्यकताहरूका बारेमा लेख्ने विभिन्न पुस्तकहरू प्रकाशन गरिसक्नु भएको छ र थुप्रै वैज्ञानिक पुरस्कारहरू प्राप्त गर्नुभएको छ र आफ्नो समयलाई चाहिँ सक्रिय, मान्छेले आफ्नो जीवनका हरेक पललाई चाहिँ सक्रिय रूपमा बिताउनुपर्छ भन्ने एउटा शिक्षा दिने, प्रेरणा दिने व्यक्तित्व हुनुहुन्छ। डाक्टर मुकेश कुमार चालिसे, यहाँलाई हार्दिक स्वागत छ।
1: हजुर, धन्यवाद।
0: बाली नाली लाउँदाखेरि बाँदरले नाश गरिदियो भनेर देशैभरि धेरै समस्या छ, यो बाँदरको व्यवस्थापन हुन नसक्दा। यसको व्यवस्थापन चाहिँ कसरी गर्ने होला?
1: बाँदर र मानव जातिको इन्ट्रेस्ट अथवा त्यसको इच्छा र उपयोगका चीजहरू उस्तै भएका हुनाले उनीहरूको बीचमा प्रतिस्पर्धा हुन्छ। अब पहिला वासस्थान राम्रो हुन्जेलसम्म त्यो खालको समस्याको रूपमा देखा परेको थिएन। अब वासस्थानको विखण्डीकरण पनि भयो, क्षयीकरण पनि भयो, अनि फेरि मानिसले एकताका खेती नै सर्वथोक हो भनेर जंगली इलाकासम्म, त्यसका किनारी भागसम्म खेती गरेको हुनाले बाँदरले मान्छेले रोप्ने बाली बारेमा थाहा पाए, अनि उनीहरू त्यो खान हुन्छ कि भनेर उपयोग गर्ने क्रममा कुनै खाना हुने, कुनै खाना नभए नाश गरिदिने, खाना हुन्छ कि हुँदैन भनेर जाँचेर नाश गरिदिने, यसरी गर्ने क्रममा बाली नालीको बढी नाश भएको

0: बाँकी रह्यो। अब गाउँको वरिपरि बाँकी रहँदाखेरि पिँढीमा बसेर आँगनमा बसेर पनि बुढाबुढी केटाकेटीले बाँदर आएको देख्ने भए। अब फेरि तपाईँ हामीलाई थाहा नै छ, पछिल्लो खेप हाम्रो देशमा अरू चीजको राम्रो चीजको विकास नभए पनि मोबाइल अथवा यो संचारको राम्रो विकास भएछ। भएको क्षति र दुःख भन्दा बढी प्रचार भएर पनि हो। पछिल्लो खेप फेरि के भयो भन्नुहोला भने संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने, नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए। यो भनेको कस्तो भयो भनेदेखि तपाईँले त्यो आरक्षण गर्ने नाममा जसरी गलत मान्छेले त्यसको उपयोग गर्छन् त्यस्तै बाघ गैंडा हात्तीलाई आरक्षण गर्न खोजेको होइन, मृगहरूका विशेष जातिहरूलाई, तर सबैले आरक्षणको एकहोरो भयो र मान्छे सहर केन्द्रित भइसकेपछि उनीहरू जनावरको अधिकारको लागि अमुक र अमूर्त कुरा गर्न थाले। अनि त्यसले गर्दा के भइदियो भन्नुहोला भने यो संरक्षणै गर्न नपर्ने,
1: हिजोको दिनमा बाँदरको छालादेखि बाँदरका मासुहरू औषधिको रूपमा प्रयोग हुन्थ्यो, स्यालका मासुहरू होइन, जीव दुख्यो भने त्यो खानु भन्ने कुराहरू, कतिपय त्यसैबाट मादल बनाउनेदेखि लिएर के अरे विभिन्न कुराहरू बनाउने, अब ती सबै रोकिए, अहिले
0: ती सबै रोकिए र सबै सामान्य भन्दा सामान्य जललाई अहिले पनि नियम कानूनले विशेष अनुमति लिएर अथवा भनौं कि एउटा वन अथवा निकुञ्जको अनुमतिबाट मार्न सकिने जनावर पनि बढ्न थाले। तर एउटा बाहिरी हावा के चल्यो भने कसैलाई छुनै हुँदैन, जनावर छुनै हुँदैन। हिजोसम्म घर घरमा सुँगा पालेर गोपी कृष्णको भन्ने, अब पाल्नु हुँदैन समाज छ भनेर मान्छेहरूले चाहिँ नि प्रयोग गर्न छोडे। त्यसले गर्दाखेरि पनि कतिपय गलत खालका अथवा हामीलाई मानिसको र प्रकृतिको दुइटैको हितमा काम नलाग्ने जनावर पनि बढे, चराचुरुङ्गी पनि बढे। तपाईँ देख्दै हुनुहुन्छ नि काठमाडौँमा अथवा पहाड़ी भागका शहरहरूमा पनि तराईतिर पाइने अचेल यो के अरे सुँगाहरू प्रशस्त पाइन्छन्। काठमाडौँ उपत्यकामा तराईमा हुने ती खैरा खालका सुँगाहरू तपाईँ बिहान बेलुका हेर्नु भने उत्तर दक्षिण उडिरहे देखिन्छ। यसको मतलब के हो भने संरक्षणको उनीहरूले गलत प्रयोग भनौं अथवा संरक्षणको सदुपयोगमा बढ्नु नपर्ने जनावर पनि बढेको हुनाले मान्छेलाई दुःख भयो। सँगसँगै खेती प्रणाली कम भयो, मान्छेका श्रम बजारहरू बाहिर खुले, अनि गाउँतिर नभएको हुनाले नोक्सानी थोरै भए पनि धेरै हल्ला हुन थाल्यो। त्यो हुनाले यो चाहिँ नि भएको भन्दा बढी चाहिँ नि हल्ला भएकै हो, तर नोक्सानी पनि भएको छ। कहीँ कहीँ चाहिँ नि भनौँ न घरबासै उठ्नुपर्ने अथवा त्यो गाउँ नै छोडेर हिँड्नुपर्ने पनि नोक्सानी भएका छन्।
1: अब यो वन्यजन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन, अब तपाईँ एउटा प्राणी शास्त्री भएको हिसाबले पनि अब यसलाई कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो, अर्को चाहिँ अब त्यसैबाट पनि त मान्छेको जीविकोपार्जनका कुराहरूसँग जोडिन्छन् होइन, अब त्यसलाई चाहिँ के गरिदिनु पर्यो? अब अहिले तीन तहको सरकार छ, उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ?
0: मलाई लाग्छ यो स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने एकदम ठिक्क जति चाहिन्छ, जति नोक्सानी भएको हो त्यसको आंकड़ा स्थानीय सरकारले राख्ने, उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीबाट क्षतिपूर्ति दिने, होइन भने प्रदेशिक सरकार अथवा केन्द्रीय सरकारले एउटा यस्तो नीति बनाउनु पर्यो जसमा वडा तहका जनप्रतिनिधिहरू अथवा सम्बन्धित क्षेत्रका सुरक्षा निकायहरूको रोहबरमा नोक्सानी भएका मानिसहरूको क्षतिपूर्ति होस् एउटा, अनि दोस्रो चाहिँ नि हाम्रो परम्परागत खेती प्रणाली भन्दा आय आर्जन बढ़ी हुने खालका बाली के लाउन सकिएला, किनभने हाम्रो देश त जैविक विविधता मात्रै होइन हावापानीको विविधता पनि छ। त्यसले गर्दा सबै ठाउँमा बाँदरले एकै किसिमले नभइकन विविध किसिमले नोक्सानी गरेको छ होइन, अब भनौँ न दार्चुला बझाङतिर एक किसिमले नोक्सानी गरेको छ, एक किसिमको जात नोक्सानी गरेको छ भने अब धनकुटा इलामतिर अर्को जातको छ होइन, मध्य पहाड़ी भागमा एक किसिमको छ भने अलि तराईतिर अथवा चुरेको नजिक अलि फरक छ। तब यो हिसाबले सम्बन्धित ठाउँको कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ,

0: आय आर्जन हुन्छ, जसले गर्दा त्यो यदि दैनिक खाद्यान्न रहन्छ भने त्यसलाई बेचेर फेरि खाद्यान्न किन्न सक्ने व्यवस्थापन गर्नु पर्यो एकातिर। अर्कोतिर बढ़ी भएको छ भने म र म जस्तै यस्तै वन्यजन्तुमा इच्छा राख्ने अथवा काम गर्ने मान्छेहरू लिएर उनीहरूले उनीहरूको साँच्चीकै संख्या कति हो, वृद्धि भएको हो कि होइन, स्थानीय सरकारको सहयोगमा वडा स्तरको सहयोगमा त्यहाँको बाली नाली नोक्सानी बारेमा आँकड़ा सहित त्यहाँ चाहिँ नि हामीले एक किसिमको रिकमेण्डेशन गर्न सकियो भने र आँकड़ा पत्ता लाइयो भने बढ़ी भएको घटी भएको सबै थाहा हुन्छ। अनि अर्कोतिर फेरि यो बाँदर चाहिँ नि विभिन्न किसिमले प्रयोग हुन सक्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा यो विभिन्न खालका औषधिको अनुसन्धान, जस्तो तपाईँ हाम्रा बाबा आमाले खाइरहनु भएका प्रेसरका औषधि, सुगरका औषधि अथवा अरू किसिमका मृगौलाका औषधि, सबै किसिमका औषधिको परीक्षण अन्तिममा फाप अफाप हेर्ने बाँदरमै हो। अझ त्यसमध्ये नै हाम्रो देशमा पाइने रातो बाँदर जसले सबभन्दा बढी दुःख दिएको छ त्यो चाहिँ नि सबभन्दा राम्रो हो। त्यसकारण नै हामीले आफ्नै प्रयोगशाला मार्फत त्यसलाई समातेर प्रयोग गर्ने, हामीले नसक्ने जति व्यवस्थापन विदेशीहरूको लागि, यो विदेशी भनेको हामीले विज्ञानमा सकेको सहयोग लिने हो। अहिले त नास्टहरू लगायत विधि विज्ञान प्रयोगशालाहरू पनि अगाडि आएका छन्, डीएनएका कामहरू गर्दैछन्, त्यसले गर्दा औषधिको फाप अफाप पनि त्यतातिर परीक्षण गर्ने मौका मिल्यो भने नेपालमा खुलिरहेका यी औषधिका कारखानाहरू र यिनीहरूका प्रयोगशालाहरूले काम पनि पाउँछन्। यो काम पाउने दौरानमा त्यो बाँदरलाई परीक्षण गर्ने क्रममा पाल्नुपर्ने हुनाले दाउरा घाँसदेखि लिएर अन्नसम्मको उत्पादन र सप्लाई गर्नुपर्ने हुन्छ, जसले गर्दा हामी सामान्य भन्दा सामान्य मानिसदेखि लिएर विज्ञहरूसम्मले काम पाउँछन्। त्यसले गर्दा एकातिर मान्छेको आय आर्जन हुने, अर्कोतिर नोक्सानी गरिरहेका बाँदरलाई संकलन गरेर परीक्षण गर्ने, र तेस्रो कुरा यदि हाम्रो देशमा सम्भव नभएका परीक्षण विदेशी मित्र राष्ट्रहरूसँग देश देशको सम्बन्धबाट, राष्ट्र राष्ट्रको सम्बन्धबाट त्यसलाई अनुकूलन गरियो भने विदेशी मुद्रा आर्जन गर्ने, यसरी यसलाई यो फोहोरलाई उही मोहोर भने जस्तो यो हामीलाई दुःख दिइरहेको जनावरबाट देशले आय आर्जन गर्न सक्छ, जनताले फाइदा लिन सक्छन्, र यो खालको कोको होलो गर्नुभन्दा यसरी उपयोग गर्नेतिर जानु राम्रो हुन्छ।
1: हजुर, अब तपाईँले थुप्रै वैज्ञानिक पुरस्कारहरू प्राप्त गर्नुभएको छ, अनि अब यो आफ्नो विज्ञतालाई प्रयोग गर्नको लागि स्थानहरू चाहिँ कतिको पाइँदो रहेछ नेपालमा, होइन, तपाईँहरू जस्तो विज्ञहरूलाई अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन्, कति बोलाउँछन्, के छ?
0: होइन, अहिलेसम्म यस्तो छ, तपाईँलाई म छोटकरीमा भन्छु, हाम्रो देशमा आजभन्दा 80-90 वर्ष अगाडि 2007 सालमा एकतन्त्रीय राणा शासन गयो, त्यसपछि विभिन्न खालको बहुदलीय व्यवस्था भयो, पञ्चायत व्यवस्था भयो, सुधारिएको पञ्चायत भयो, फेरि संसदीय व्यवस्था आयो, अनि फेरि अहिले त गणतन्त्र, अब संघीयता के भन्छन्। मैले देख्दाखेरि मैले पञ्चायतदेखि नै बेहोरेको हो, पञ्चायतदेखि नै म जान्दछु, पञ्चायतभन्दा अलि अगाडिको अलिअलि मात्र थाहा छ, अलिक केटेगरी थिए, तर पञ्चायतदेखि सबै कुरा थाहा पाउँदा मैले के पाएको छु भने पहिला धेरै विज्ञ भयो भने चाहिँ नि केही होला कि त्यसबाट केही नोक्सान होला अथवा त्यसबाट केही मतलब देशमा केही काम भएर यसले चाहिँ विदेशीसँग केही गर्ला कि भनेर राजाहरूको पालामा चाहिँ नि विज्ञता हासिल गर्नेलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्तर कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तै काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन। अहिले विभिन्न खालका संसदीय अभ्यासको क्रममा सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर, अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ, नत्र काम पाइँदैन। र मेरो त त्यसरी काम पाउने इच्छा पनि होइन, मेरो त खालि योगदान गर्ने, देशमा आफ्नो ज्ञानलाई अगाडि बढाउने र त्यसबाट जनतालाई सरकारलाई फाइदा होस् भन्ने हिसाबले म करिब करिब भनौँ न 2001 भनेपछि आजभन्दा 25 वर्ष अगाडिदेखि लागेको, तर कुनै काम लागेन, कुनै पनि स्तरका सरकारले त्यसलाई कार्यान्वयन गर्ने हिसाबले कहिले लागू गरेनन्। बेला बेलामा यो अब बर्खा बेलामा विशेष गरी हाम्रो देशमा यो मकै सम्बन्धी उत्पादनमा बढी बाँदरले आक्रमण गर्ने हुनाले त्यो बेलामा खोज पड़ताल हुन्छ, तर त्यो पनि सरकार सोझे खोज्दैन, उसका दूतहरू मार्फत के गर्न सकिन्छ भनिदिनुहोस् भनेर फोनबाट सोधेर समाधानको एकदम तिलस्मी आकर्षक चाहिँ उपाय सोध्छन्। अब त्यसरी विज्ञानका कुरालाई, जीवका कुरालाई, अझ त्यसमाथि पनि वन्यजन्तुमा पनि सबभन्दा चलाक, हामीभन्दा सबभन्दा नजिकको बाँदरलाई त्यस्तो मुखको भरले अथवा सुनेको भरले तह लाउन सकिँदैन र त्यसलाई व्यवस्थापन गर्न सकिँदैन। तर यहाँ यो चलन फेरिएको छैन। यसको मतलब देशमा नेतृत्व गर्ने शक्तिहरू अथवा व्यक्तिहरू फेरिए, संस्कार फेरिएको छैन, जसले गर्दा यहाँ विज्ञहरू, वैज्ञानिकहरू र साँच्चीकै इमान्दार मान्छेहरूलाई अझै पनि मान गर्नुपर्ने, म अरू त भन्दै भन्दिनँ, सामान्य मान गर्नुपर्ने पनि संस्कार विकास भइसकेको छैन।
1: हजुर, अब यो यति धेरै प्राणी विज्ञानमा तपाईँको दक्षता थियो, सबै थियो, र पछिल्लो समय चाहिँ अब हुन त तपाईँको उमेर पनि पाको हुँदै गयो होइन,
0: हजुर,
1: अलिकति बढी बुढ्यौली साहित्य, पाका पुस्ताका लागि पुस्तकहरू लेखेको देखिन्छ,
0: हजुर,
1: त्यसमा चाहिँ तपाईँ कसरी आकर्षित हुनुभयो अथवा किन त्यसमा तानिनुभयो?
0: ए, यो वन्यजन्तुकै अध्ययन गर्ने क्रममा त्यहाँ पनि त्यो पाको पुस्ता अथवा बुढो भनौँ, चलन चल्तीको भाषामा बुढाबुढी पुस्ता, जवान पुस्ता र केटाकेटी अथवा बच्चा बच्चीहरू भएको थियो र मलाई त्यसको अनुभव अलिअलि थियो। तर त्यतिखेर मैले अध्ययन अनुसन्धान गर्ने क्रममा सबभन्दा अगाडि जुन बढेका थिए तिनैको पक्षमा अथवा तिनीहरूकै आनी बानी बेहोरा र वातावरण बारेमा बढी अध्ययन गरे र विशेष गरी नेपालमा पाइने दुर्लभ वन्यजन्तुहरू कहाँ पाइन्छन्, कस्ता छन् भन्ने हिसाबमा बढी गरे र त्यस क्रममा म आफै पनि शारीरिक हिसाबले, अब उमेरले त म त्यति भए जस्तो लाग्दैन, तर पनि शारीरिक हिसाबले मलाई नसा सम्बन्धी रोग भएपछि म धेरै हिँड्न सकिनँ। यो हिँड्न नसकेपछि मैले फिल्ड बेस अथवा ठाउँमै गएर, वासस्थानमै गएर जुन अध्ययन गर्ने गरेको थिएँ त्यो चाहिँ नि छुट्यो। त्यो छुटिसकेपछि अब के गर्ने त भन्दा, मैले जनावरलाई एउटा उदाहरण लिँदै मान्छे जातिमा पनि पाको पुस्तालाई कसरी हेरिँदैछ त, जबकि अहिले हरेक युवा पुस्ताहरू विभिन्न नाममा, चाहे श्रम बेच्ने नाममा होस्, चाहे अध्ययन अध्यापन गर्ने नाममा होस्, विदेश दौडिरहेछ, आफ्नो देशमा केही पनि गर्न खोजिरहेको छैन, हुँदैन भन्छ। म चाहिँ 2000 साल अर्थात आजभन्दा 26 वर्ष अगाडि नै अमेरिकामा फुलब्राइट प्रोफेसर भएर जाँदाखेरि बस भन्दाखेरि, ग्रीन कार्ड दिन्छु भन्दा र त्यस्तो भन्दाखेरि नि आफ्नो देशमा जे सकिन्छ गरौं, अर्काको देशमा बसेर के गर्ने, हामी आफै त काठमाडौँमा हेर्ने हो भने तराईतिरका साथीहरू आउनुभयो भने झन्डै झन्डै भारतीय हुन् कि जस्तो गरेर व्यवहार गर्छन् भने, मलाई अमेरिकामा पनि त 2 नम्बरको हो भनेर सोच्दै थिएँ। साँच्ची नै मलाई पनि त्यस्तै भयो कि, म हुन चाहिँ नि युनिभर्सिटी वासिङटनको अब वैज्ञानिक फेलो थिएँ, रिसर्च फेलो थिएँ, तर उहाँहरू के गर्नुहुन्थ्यो व्यवहारमा भने, सामान्य मिटिङहरू सबै एकदम खुल्ला हुन्थ्यो। अब नेपालमा मान्छेलाई भन्दाखेरि छक्क लाग्छ, अब सबभन्दा प्रजातन्त्र र सबभन्दा स्वतन्त्र भएको देश अमेरिका भन्छन्, तर त्यहाँ पनि पहिलो चरणको मिटिङ भइसकेपछि जब निर्णयको अन्तिम बिन्दुमा पुगिन्थ्यो अनि ओके नाउ फिनिस, मिटिङ इज ओभर डाक्टर चालिसे भनेर, मतलब मिटिङ सिद्धिएको सूचना गर्थे, अब म त आफ्नो कोठामा फर्किनु पर्यो, त्यो फर्किसकेपछि उनीहरू मात्रै बसेर अर्को निर्णय गर्दोरहेछन्। यसको मतलब त मलाई त उनीहरूले दुहुनी मात्रै काम गरे र उनीहरूको प्रस्ताव पनि के थियो भने, यो दक्षिण पूर्वी एसिया र नेपाल विशेष गरी हिमाली क्षेत्रका वन्यजन्तुको अध्ययनको लागि तिमी यहीँ बस, हामी तिमीलाई फन्डिङ गर्छौ, तिम्रा सन्तानलाई, तिम्रा श्रीमतीलाई, सबैलाई गर्छौ, हामी सबै सुविधा दिन्छौ, तिमीलाई चाहिन्छ भने ग्रीन कार्ड पनि दिन्छौ, यो सबै मिलाउने हाम्रो काम, तिमी चाहिँ यहाँ बसेर कम्तीमा 10 वर्ष बस, होइन भने तिमी सकुन्जेल बस भनेको थियो। मैले 1-2 दिन त सोचे, पछि मलाई लाग्यो ओहो, म त जे भए नि 2 नम्बरको नागरिक, म बस्दिन, यो 2 नम्बरको भएर म यहाँ बस्दिन भनेर फर्केर आए। अब यहाँ रहँदा बस्दा अब म बिस्तारै यहाँ त्रिवेणी